0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। फेसिवल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
8: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
9: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
8: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
9: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा, फोन नम्बर 061-578-053 र 061-553-595।
10: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
11: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
12: Where do we begin?
11: With international news you can trust, BBC News.
12: Journeys into the heart of global events.
11: And voices from around the globe.
13: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
11: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
14: का लागि राम्रो विकल्प, विदेशबाट फर्केका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने,
15: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक्त दिन सकिएन, कमसे कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ, 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन।
16: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार, लेबनानबाट इजरायल फिर्ता आउनुपर्ने माग,
14: र राष्ट्रपति रनिङ सेल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान, फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: काया कैरनमा अब खबरको सिलसिला जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर हिट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् विभागका अनुसार कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा योभन्दा बढ़ी रहने सम्भावना छ हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस थियो मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ विभागले बर्दिया बाँके दाङ कपिलवस्तु रूपन्देही नवलपरासी बर्दाघाट सुस्ता पश्चिम पर्सा बारा रौतहट सर्लाही मौतरी धनुषा सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ यस्तै कञ्चनपुर कैलाली नवलपरासी बर्दाघाट सुस्ता पूर्व चितवन सुनसरी मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्न भनेको छ तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने कमजोरी हुने बढ़ी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोश हुने मांसपेशीहरू दुख्ने बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न हल्का रंगका खुकुला कपड़ा लगाउन प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ साथै खेतबारी तथा अरू बाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न बाल बालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीको हैदराबाद हाउसमा वहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ त्यस भोलि नै मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्नुहुनेछ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि वहाँको शिष्टाचार भेटवार्ता हुने सम्भावना छ यसैबीच रासोपा सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताउनु भएको छ नयाँ दिल्लीको आईटीओको पेरेलाल भवनमा हिजो आयोजित नेपाली समुदायसंघको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै वहाँले आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत आएको बताउनुभयो साथै वहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह व्यक्त गर्नुभयो
3: you विगतमा तरलता अभाव भएर दबावमा पर्ने गरेको नेपालको बैंकिङ प्रणाली केही वर्ष यता भने अधिक तरलताले समस्यामा छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिले 12 खर्ब भन्दा बढ़ी लगानी योग्य रकम तरलता बैंकिङ प्रणालीमा थुपिएर बसेको छ। यो भनेको अधिक तरलताको अवस्था हो। यता ब्याजदर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा यसको चौतर्फी असर परिरहेको छ। अर्थतन्त्रको सुस्तता र निजी क्षेत्रले कर्जा लगानी गर्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता धेरै बनेको छ। तरलता बढ़ाउनका लागि रेमिटेन्सले सहयोग गरिरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा मात्र 11 खर्ब 55 करोड़ अमेरिकी डलर रेमिटेन्स नेपाल भित्रिसकेको छ। अमेरिकी डलरको मूल्य बढ़दै जाँदा तरलता बढ़न झनै सहयोग पुगेको खबर कारोबारले लेखेको छ।
4: आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्र निकायबाट नेपालमा आउने अनुदान घटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082/83 53 अर्ब 44 करोड़ 69 लाख रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20 अर्ब 91 करोड़ रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4 अर्ब 45 करोड़ रूपियाँका दरले 10.5 महिनामा 46 अर्ब 76 करोड़ रूपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21 अर्ब रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम शीर्षकको खबर नागरिकमा छ।
3: विद्युतीय गाड़ी ईवीमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपाँच गरिएका गाड़ीको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083/84 बजेट वक्तव्य सार्वजनिक हुनुअघि करको दर हेरफेर सम्बन्धी सूचना चुहिएको आशंकामा कोरोला र रसुवागढ़ी नाकाबाट भन्सार जाँचपाँच गरिएका 776 वटा विद्युतीय गाड़ीको सशस्त्र प्रहरी बल एसएसपीले नियन्त्रणमा एपीएफले नियन्त्रणमा लिएको छ। ती गाड़ी कास्कीको हेम्जा, पर्वतको पुष्मा, मुस्ताङको जोमसम तथा कोरोला र रसुवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका गाड़ीमा सबैभन्दा बढ़ी बीवाईडीका छन्। नेपालमा बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इकले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण नेपालमा विद्युतीय गाड़ीको बढ़दो माग सम्बोधन गर्न आयात गरिएको जनाएको छ। आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटमा विद्युतीय गाड़ी ईवीको भन्सार शुल्क लगायतका नाकामा लाग्ने दस्तुरमा हेरफेर गरिएको छ। 776 वटा विद्युतीय गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा, कर र भन्सार जाँचपाच यसपटक पनि विवादमा। मुस्ताङका भन्सार प्रमुख भन्छन्, मैले नियमअनुसार जाँचपाच गराएको हुँ, केही इस्यू छ जस्तो लाग्दैन। कान्तिपुरमा खबर छ। काया कैरनमा पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो, त्यही जाने थियो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817। कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9864133101 र 9864683522।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
12: राम्रो विकल्प हुन सक्छ। अनि कतिपय उद्यमी र किसान आफैले पनि कम्पोस्ट मल बनाउने र बेच्ने काम गर्दै आएका छन्। थप जानकारी सहित साथी मदन पौडेल।
13: स्याङ्जाका लोकनाथ डुम्रे अहिले काठमाडौँको चन्द्रागिरीमा बसोबास गर्नुहुन्छ। उहाँले विगतमा झण्डै 13 वर्ष दक्षिण कोरियामा बिताउनुभयो। त्यहाँ मल कारखानामा काम गरेका डुम्रेले देश फर्केपछि पशुपालन र मलको क्षेत्रमा सम्भावना देख्नुभयो। अहिले मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध भएर कम्पोस्ट मल बनाउने र बेच्ने गर्नुहुन्छ। उहाँलाई दार्चुलाका भानु धामी लगायत अरू साथीहरूको पनि साथ सहयोग छ।
14: पशुपालनमा हामीसँग 50 गाईहरू र 20 बाख्राहरू छन्। कृषि पनि गरिरहेका छौँ र हाम्रो सबभन्दा अझ अहिले मुख्य प्रायोरिटीमा रहेको चाहिँ कम्पोस्ट मल हो र हामीले त्यो कम्पोस्ट मल पनि गराउने गरेका छौँ।
13: 18 रोपनी जग्गा भाडामा लिएर पशुपालन तथा मल उत्पादन हुँदै आएको छ अनि आवश्यक प्रक्रिया र विधि पूरा गरी उत्पादन भएको कम्पोस्ट मलले गुणस्तर पनि कायम गरेको छ। यस्तो मल किलोमा 20 रूपियाँ पर्छ। सरकारले अनुदान दिने गरेको रासायनिक मल अनि आफूहरूले उत्पादन गर्ने गरेको कम्पोस्ट मल बारे किसानको बुझाइमा फेरि उद्यमी किसान डुम्रे।
14: 20 रूपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो, अर्को डिएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डिएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डिएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो। यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामीले जसरी पनि हामी लड्न सक्थ्यौं। त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ।
13: पशु मलमूत्र, पात पतिङ्गर, घर तथा कल कारखाना र तरकारी बजारबाट निस्कने फोहोर, काठको धुलो लगायतलाई मिलाएर व्यावसायिक रूपमा कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ। सरकारले कम्पोस्ट मल र यसमा लागेका वा लाग्न चाहनेलाई प्रोत्साहन गर्नुपर्ने खाँचो छ भन्नुहुन्छ फेरि उद्यमी किसान लोकनाथ डुम्रे।
14: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, अहिले भत्ता त दिन सकिएन भने कमसे कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रूपियाँ, 1 किलोमा 5 रूपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
13: कम्पोस्ट मल रासायनिक मलको विकल्प हो। अहिले रासायनिक मलको बढ्दो माग, सरकारको उच्च लगानी र माटो बिग्रदै गएको अवस्थामा माटोलाई सन्तुलन राख्न आयातित मलको मात्रा घटाउँदै जाने र देशभित्र उत्पादन भएको विभिन्न अर्ग्यानिक मलको प्रयोग बढाउनु पर्ने खाँचो छ, जसबाट देशभित्र अवसर खोज्ने, विदेशबाट फर्किएका र आय आर्जन गर्न चाहनेलाई जोड्ने मात्र होइन माटोको स्वास्थ्य सुधारमा पनि टेवा पुग्नेछ।
3: काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध किसान लोकनाथ डुम्रेसँग कृषि पशुपालन र कम्पोस्ट मल बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला विधा सुविधा दुरूपयोगको व्यापक गुनासो र आलोचना बीच सरकारले ती कर्मचारीको विधा बारे अध्ययन थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विधा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबै विधामा 731 कर्मचारी छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सम्बन्धमा हिजो मन्त्रालयमै बैठक डाक्नु भएको थियो। मन्त्रालय आयोग विभाग केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा डाकेर उहाँले विधा सम्बन्धी विवरण माग गर्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
12: 3 साताको अवरोधपछि यही जेठ 6 खुकुलो बनाएको चिया निर्यातमाथि भारतले फेरि अवरोध शुरू गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन शुरू गरिएको उनीहरू बताउँछन्। प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ। यसअघि वैशाख 18 भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि 21 दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ऱ्याण्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात फेरि शुरू भएको थियो। तर अहिले फेरि गोदाममै पुगेर नमूना परीक्षण गर्न थालिएपछि व्यवसाय अन्यलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताउनुभयो। कोलकाता पुगेका आधा दर्जन भन्दा बढ़ी ट्रकबाट नमूना संकलन गरिएको 1 साता भन्दा बढ़ी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। करिब 50,000 किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ। कान्तिपुरमा भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध शीर्षकको खबर छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
17: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
16: हाम्रा सेवाहरू
17: ओपीडी सेवा,
16: विशेषज्ञ ओपीडी सेवा,
17: निशुल्क औषधि वितरण,
16: सशुल्क फार्मेसी सेवा,
17: फिजियोथेरापी सेवा,
16: अकुपंचर सेवा,
17: योग परामर्श सेवा,
16: क्रियाकल्प सेवा,
17: पूर्वकर्म पञ्चकर्म सेवा,
16: छार सूत्र सेवा,
17: जलौका सेवा,
16: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
17: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
16: विस्तृत जानकारीका लागि
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
12: अब बाँकी खबर। मोस्ताङको स्याङ गाउँमा बस्ने सुकबहादुर थकालीका लागि त्यो भाले घोडा केवल एउटा पशु थिएन, त्यो परिवारको आय आर्जनको आधार, दैनिक जीवनको सहयात्री र घरको सदस्य सरह थियो। तर पछिल्लो छ महिनादेखि घोडाको दाहिने आँखामाथि पलाएको ट्यूमरले उहाँको मनमा चिन्ताको बादल मडारिएको थियो। शुरूमा सामान्य गाठो जस्तो देखिएको ट्यूमर विस्तारै ठूलो हुँदै गयो। आँखाको सेतो भागसम्म असर देखिन थालेपछि थकालीलाई घोडाको भविष्यको चिन्ताले सताउन थाल्यो। हिमालको कठोर भूगोलमा घोडा गुमाउ भनेको धेरैका लागि जीविकोपार्जनको महत्वपूर्ण साधन गुमाउनु हो। मुस्ताङमा घोडा र खच्चर केवल यातायातका साधन होइनन्, त्यहाँको जीवनशैलीका अभिन्न पात्र हुन्। सड़क पुगेका ठाउँमा समेत दुर्गम बस्ती, उकालो ओह्रालो बाटो र पर्यटकीय पदमार्गमा आज पनि यिनै पशु भरपर्दा सहयात्री बनेका छन्। मुक्तिनाथ जाने तीर्थयात्रीदेखि गाउँसम्म खाद्यान्न ढुवानी गर्ने काममा घोडा र खच्चरको भूमिका अझै उत्तिकै महत्वपूर्ण छ। कृषि तथा पशु सेवा कार्यालय परिसरमा भएको एउटा शल्यक्रियाले मुस्ताङ मात्र होइन समग्र हिमाली पशु स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ। करिब डेढ़ घण्टा चलेको शल्यक्रियामा आठ वर्षे भाले घोडाको आँखामाथिको ठूलो ट्यूमर सफलतापूर्वक निकालियो। सीमित स्रोत साधन, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थिति बीच सम्पन्न यो शल्यक्रियालाई हिमाली क्षेत्रमा अश्व प्रजातिमा गरिएको सम्भवतः पहिलो जटिल ट्यूमर शल्यक्रियाका लागि शल्यक्रियाका रूपमा हेरिएको छ। विशेष कुरा के थियो भने शल्यक्रियाका क्रममा मानिसमा प्रयोग गरिने आधुनिक एनेस्थेसिया प्रविधि सरको बेहोश पार्ने विधि अप्नाइएको थियो। पशुलाई सुरक्षित रूपमा बेहोश पारेर गरिएको उपचारले मुस्ताङमा पनि विशेषज्ञ स्तरको पशु चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरिदियो। गोर्खा पत्रमा घोडाको जटिल शल्यक्रिया सफल शीर्षकको खबर छ।
3: अब विदेशको खबर। लेबनानी हिजबुल्ला समूहका प्रमुख नाइम कासिमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशस्त युद्ध विरामका लागि सहमति जनाए लगत्तै हिजबुल्लाको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लड़ाईको दिगो अन्त्यको लागि अन्तिम मौका भन्नुभएको छ। हिजबुल्लाले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ। इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात गरिएको छ र इरान समर्थित लड़ाकू समूह हिजबुल्लाले इजरायलमाथि आक्रमण जारी राखेको छ।
12: अब खेल सम्बन्धी खबर। कुशल भुर्तेलले लगातार दोस्रो शतक बनाएपछि नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेटमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको छ। सिंगापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह एकको विजेता बनेको हो। यसैबीच नेपालले एसिया महिला प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले हिजो भूटानमाथि 51 रनको जित निकाल्दै क्वार्टर फाइनल तय गरेको छ।
3: राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा काठमाडौँमा चलिरहेको 16 राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ नयाँ कीर्तिमान बनेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा हिजो भएको छात्र 4x400 मिटर रिले दौड़मा गण्डकी प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो। गण्डकी अतीत थापा, आर्यन राणा मगर, अंकित राणाबाट र श्रुति भण्डारीले 3:27.9 दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएको हुन्। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ, सुदूरपश्चिम प्रदेश तेस्रो भयो। यस्तै छात्रा 4x400 मिटर रिलेमा बागमती प्रदेश पहिलो भएको छ, लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। यस्तै फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकले बराबरी खेलेका छन्। गैराती स्पेनको म्युनिसिपल दे रियाजो रंगशालामा सम्पन्न खेल 1-1 गोलको बराबरीमा टुङ्गिएको हो। अब स्पेनले अन्तिम तयारी खेल पेरू विरूद्ध खेल्नेछ। विश्वकपमा स्पेन समूह यसमा छ जहाँ उसले केप भर्डे, साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। इराक पनि समूह आईमा छ जहाँ नर्वे, फ्रान्स र सेनेगलसँग समूह चरणमा खेल्नेछ। क्यानाडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा फिफा विश्वकप आउँदो जेठ 28 गतेदेखि शुरू हुँदैछ। काया कैरनमा अब केही खबर संक्षेपमा। जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वसाथ देखाउन सक्नुपर्नेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्कने कोशिश गरेका भन्दै आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
12: राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। महामन्त्री धवल शमशेर राणा सहित 187 जनाले पार्टी परित्याग गरेका छन्। महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ लगायतले पार्टी छाड्नु भएको हो।
3: सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी 6 दिनपछि जीवित फेला पर्नु भएको छ। ओखलडुंगाका 56 वर्षीय दावा जेठ 15 सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो।
12: करिब 4 लाखले कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधि नभएको कांग्रेसले जनाएको छ।
3: विश्वले वातावरण दिवस मनाइरहँदा नेपालमा भने वातावरण र जलवायुको मुद्दा ओझेलमा परेको विज्ञहरूले बताएका छन्। सरकारले हालै ल्याएको बजेटले आर्थिक वृद्धिलाई प्राथमिकता दिँदा त्यस्तो अवस्था सिर्जना भएको दावी गरिएको खबर नागरिक दैनिकले लेखेको छ।
12: क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको फेरि अभाव भएको छ। बजारमा औषधि अभाव देखिएपछि बिरामी मर्कामा पर्दै आएको क्यान्सर उपचारमा संलग्न अस्पतालहरूले जनाएका छन्।
3: र संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी सुझाव संकलन गरेको छ। काया कैरनमा अब पालो उखानको
12: पीपलका रूखमा सल्लाका हंगा
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
12: तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम। घाममा नहिँड्न, खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अपनाउन आग्रह।
3: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम। कर र भन्सार जाँच पास, यसपटक पनि विवादमा।
12: पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प। विदेशबाट फर्किएका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
3: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार। लेबनानबाट इजरायल फिर्ता हुनुपर्ने माग।
12: र राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान। फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। ठूला बड़ा नेताहरूले अब सम्पत्ति विवरण बुझाउनु पर्ने प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना नेताको घरमा नेता र उनकी श्रीमती छिन्। श्रीमतीले पत्रिका पढ़िरहेकी छिन्। पत्रिकामा लेखिएको छ, सम्पत्ति जाँच बुझ आयोगद्वारा सम्पत्ति विवरण बुझाउनु सूचना जारी। त्यो देखेर नेता भन्दैछन्, नेता हुनु अघिको सम्पत्ति विवरण बुझाम भने लाज लाग्छ, नेता भएपछिको बुझाम भने डर लाग्छ। खै के गरौं के आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: आहा, घर त साह्रै चित्त बुझ्नु भयो हैन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98 1 71 56 606।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063 13 195 र 98467 15 368।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
4: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142336, मोबाइल 98560878302 र 98460878302।
5: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती सोनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरिज सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560 62 029।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो शहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
16: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
17: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
17: हाम्रा विशेषताहरू
16: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
17: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
16: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
17: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
16: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565-71479 र 98560-62265।
18: ए सबिना, यस्तो हतारमा कता हो?
19: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
18: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
20: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
21: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
20: सम्पर्क बनकेवा कालिका सुनचादी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
22: सधैँझै यही आउँदो 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
23: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
22: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, कल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
24: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564-14-233
23: र 98-76-61-887।
25: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बारा है 103.8 मेगाहर्ज।

पायल्स र फिसर यी दुवै मलद्वारमा देखिने समस्या हो। पायल्स सम्बन्धी धेरै भिडियोहरू मैले यस अगाडि पनि बनाइसकेको छु, यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ। आज म फिसरको बारेमा जानकारी दिनेछु। फिसर भनेको के हो त? फिसर हुँदा कस्तो लक्षण देखिन्छ? पायल्स र फिसरमा के कस्तो समानता र भिन्नता पाइन्छ? फिसरको कसरी उपचार गर्ने, घरेलु उपचारहरू कसरी गर्न सकिन्छ भन्ने कुराहरूको जानकारी यहाँ म दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला र साथीभाइहरूसँग पनि सेयर गर्न नभुल्नुहोला। पहिला बुझौं एनल फिसर भनेको के हो भनेर। एनल फिसर भनेको मलद्वारको अलिकति भित्रपट्टि वा भनौ ठूलो आन्द्रासँगै जोडिएको दिशा निस्कने द्वारमा घाउ हुनु, मलद्वारको संवेदनशील लाइनको भित्ता च्यातिएको हुनु, कब्जियत भएर दिशा गर्दा बल परेर मलद्वारको भित्ताको लाइन च्यातिनु वा कब्जियत भएको हाड दिशाले दिशा निस्कने बाटोलाई कोरेर घाउ बनाउँदछ र उक्त घाउलाई नै फिसरको रूपमा चिनिन्छ। कहिले कहिले दिशा गर्दा एकदमै ठूलो साइजमा दिशा आउँछ, जसकारण मलद्वारको भाग एकदमै धेरै तन्किने हुँदा त्यहाँ फाट्ने चिरा पर्ने भएकाले मलद्वारमा घाउ हुन जान्छ। सबै उमेरका मानिसहरूलाई कहिलेकाहीँ दिशा गर्दा दिशाको डायामिटर ठूलो निस्किन्छ। उक्त डायामिटर बराबरको दिशा बाहिर निस्कनलाई मलद्वार खुल्ने क्रममा मलद्वारको भित्री भाग चातिन्छ वा फाट्छ, यसैलाई एनल फिसर भनिन्छ। फिसरको अर्थ च्यातिनु वा फाट्नु हो। मलद्वारको भागमा फाटेको वा च्यातिएको वा थोरै घाउ भएको जस्तो हुन्छ। जसरी सुक्खा मौसममा हाम्रो ओठ र खुट्टाको कुर्कुच्चा फुट्छ, त्यसरी नै मलद्वारको भित्ता फाटेर घाउ हुन्छ, यसैलाई एनल फिसर भनिन्छ। कसैलाई सानो घाउ हुन्छ भने कसैलाई ठूलो घाउ गहिरो घाउ हुन्छ। सानो थोरै मात्रामा मलद्वार च्यातिएको छ भने खानपिन सुधार गरेर छिटो निको पार्न सकिन्छ र ठूलो र गहिरो च्यातिएको छ भने निको पार्न लामो समयसम्म लाग्छ र त्यही अनुसार खानामा पनि सुधार गर्नुपर्ने हुन्छ। एनल फिसर हुँदा कस्तो लक्षणहरू देखिन्छन्? एनल फिसर भएपछि मलद्वार दुखेर र पोलेर दिशा गर्न अत्यन्तै साह्रो पर्छ। दिशा गर्ने समयमा अत्यन्तै धेरै पोल्ने दुख्ने हुन्छ र दिशा गरिसकेपछि पनि दुई तीन घण्टासम्म मलद्वार दुखिरहन्छ र पोलिरहन्छ। साथै दिशाको सतहमा रगत देखिन्छ वा दिशामा रगत लागेर आउँछ। टोयलेट पेपर युज गर्दा पनि टोयलेट पेपरमा रगत देखिन्छ। कब्जियत हुन्छ। दोस्रो व्यक्तिले मलद्वारमा हेर्दा घाउ भएको प्रत्यक्ष देख्न सक्छ। चिलाउने पोल्ने र दुख्ने हुन्छ। पिसाब गर्दा असहज भएको महसुस हुन्छ। यसै लक्षणसँग मिल्दो जुल्दो लक्षण पायल्स पनि हुन्छ। के कारणले फिसरको समस्या आउँछ? यदि तपाईँलाई लामो समयसम्म कब्जियत भइरहेको छ भने तपाईँलाई एनल फिसर हुन्छ वा एनल फिसर हुने सम्भावना धेरै हुन्छ। यदि तपाईँ दिशा गर्दा धेरै जोड गरेर बल लगाउनुहुन्छ भने र दिशा सधैँ साह्रो सुक्खा आउँछ भने पनि फिसर हुन्छ। यदि तपाईँलाई लामो समयसम्म डायरिया भयो भने पनि फिसर हुने सम्भावना बढ्छ। त्यसै गरी अप्राकृतिक मैथुनको कारणले पनि फिसर हुने सम्भावना बढाउँछ। घरायसी उपचारको माध्यमबाट कसरी फिसरलाई ठिक गर्न सकिन्छ? यदि सधैँ कब्जियत हुन्छ भने दिशा गर्दा पोल्ने दुख्ने रगत आउने समस्या छ भने अब आफैले घरायसी माध्यमबाट रोकथामको प्रयास गर्ने, कब्जियत पटक्कै हुनै नदिने। कब्जियत नभएमा मलद्वारको भागलाई बल प्रेसर पर्दैन, दिशा सफ्ट गिलो भएर सर्लक्क निस्केर जान्छ। कब्जियत हुन नदिनलाई दुध चिया कहिल्यै नखाने, चामलको भात कम गर्ने, भात भन्दा धेरै दालको झोल तरकारीको झोल वा सागपात तरकारी धेरै खाने। अधिकांश मानिसहरूले थोरै कसरी फिसरलाई ठिक गर्न सकिन्छ? यदि सधैँ कब्जियत हुन्छ भने दिशा गर्दा पोल्ने दुख्ने रगत आउने समस्या छ भने अब आफैले घरायसी माध्यमबाट रोकथामको प्रयास गर्ने, कब्जियत

0: खाने गर्दछन् त्यो गलत हो। त्यसरी भात मात्र धेरै खाँदा कब्जियत हुने सम्भावना बढ्छ र सधैँ कब्जियत हुनेहरूलाई पनि कहिल्यै ठिक हुन्न। खाना कम खाएर पानीको मात्रा बढाउने, शरीरलाई डिहाइड्रेसन हुन नदिने, क्याफिन युक्त पेय पदार्थ कफी धेरै मात्रामा खाँदा डिहाइड्रेसन हुन सक्छ। दैनिक 20-30 ग्राम फाइबर युक्त सलाद वा तरकारी खाने, जस्तो मुला, गाजर, बोक्रा सहितको दाल, बोक्रा सहितको फलफूल खाने। दही नियमित खाने गरे कब्जियत हुन पाउँदैन। पेट भरि खाना कहिल्यै पनि नखाने, जति मिठो भए पनि आधा पेट मात्र खाना खाने बानी गर्नुहोस्, जसले गर्दा कब्जियत हुन पाउँदैन। इसबगोल पनि फाइबरको राम्रो स्रोत हो, दैनिक खान सकिन्छ। यति गर्दा पनि कब्जियत हुन रोकिएन भने फाइबर सप्लिमेन्ट पनि खान सक्नुहुन्छ। दिशा नरम बनाउनु भयो भने मलद्वारलाई कुनै असर नपारी दिशा बाहिरिने भएकाले कुनै समस्या हुँदैन। मलद्वारलाई राम्रोसँग तातो पानीमा सेकेर भ्यासलिन लगाउन सकिन्छ। भ्यासलिनले लुब्रिकेन्टको काम गर्छ र दिशा गर्न सजिलो बनाउँछ। यति गर्दा पनि भएन भने नदुख्ने मलमहरू लगाउनु पर्छ, जुन फार्मेसीमा पाइन्छ। कब्जियतलाई तुरन्तै ठिक गर्नु भएन भने फिसरले सधैँभरि समस्या दिन्छ र सर्जरी नै गर्नुपर्ने हुन्छ। सर्जरी गर्दा मलद्वारमा च्यातिएको ठाउँमा सिलाउनु पर्छ, साथै अरू बोटोक्स विधिबाट पनि उपचार गर्ने गरिन्छ। पाइल्स र फिसर के हो र कसरी हुन्छ? पाइल्स भनेको मलद्वारको सुन्निएको वा फैलिएको नसा हो। पाइल्स मलद्वारभित्र वा बाहिर वर्षौंसम्म थाहा नपाइरहन सक्छ। जबसम्म दिशामा रगत देखिन्न तबसम्म पाइल्स थाहा हुन्न। भर्खरै सुरु भएको छ भने थाहा पाइँदैन। पाइल्स भएको छ भने दिशा गर्दा मासुको डल्लो जस्तो बाहिर निस्कने वा छाम्दा डल्लो भेटिन्छ। दिशा गरेपछि मलद्वार चिलाउन सक्छ, म्युकस बाहिर निस्कन सक्छ। फिसर हुँदा दिशा गर्दा दुख्ने, पोल्ने र दिशा गरिसकेपछि पनि धेरै समयसम्म दुखिरहने हुन्छ र दिशामा रगत देखिन्छ। मलद्वारको भागमा नसामा नियमित प्रेसर पर्न गएमा नसा फुलिने सुनिने भएकाले पाइल्स हुन्छ। जस्तो दिशा गर्दा बल गर्ने प्रक्रिया नियमित हुन गएमा पाइल्सको समस्या हुन्छ भने फिसर चाहिँ आँख सम्बन्धी रोग जस्तो इन्फ्लामेटोरी बाउल डिजिज, कब्जियत, इन्फेक्सन, मोटोपन, आन्द्राको रोग, रक्सीको धेरै सेवन जस्ता समस्याले फिसर हुने सम्भावना अत्याधिक धेरै बढाउँदछ। अन्तिममा यी दुवै समस्याको समाधान एकै प्रकारले गर्न सकिन्छ। धेरै मात्रामा फाइबरयुक्त खाना खाने, भात कम खाने, धेरै मात्रामा पानी पिउने, दिशा गर्दा बल नगर्ने र टोयलेटमा धेरै लामो समयसम्म मोबाइल चलाएर नबस्ने। ओजन घटाउने यदि ओभरवेट हुनुहुन्छ भने शारीरिक कसरत दैनिक गर्ने, कफी वा क्याफिन युक्त पेय पदार्थहरू कम खाने, चिनीजन्य पदार्थहरू कम खाने, यसो गरे तपाईँको पेट सम्बन्धी समस्याहरू घटेर धेरै सजिलो भएको महसुस गर्न सक्नुहुनेछ।
1: आज एउटा महत्वपूर्ण विषय एपेन्डिक्स र त्यसमा हुने समस्या एपेन्डिसाइटिसको बारेमा अत्यन्तै महत्वपूर्ण जानकारी लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। एपेन्डिक्स एपेन्डिसाइटिस भनेर हामीले धेरै सुनिरहेका छौ। एपेन्डिक्स फुट्यो भने मानिसको तत्काल मृत्यु हुन्छ भनेर हामीले धेरै सुनेका छौ। एपेन्डिसाइटिस हुँदा देखिने लक्षणहरू, एपेन्डिसाइटिस हुने कारणहरूको बारेमा, एपेन्डिसाइटिस के भएर हुन्छ, कस्ता उमेर समूहमा एपेन्डिसाइटिस हुन्छ भन्ने बारेमा सम्पूर्ण जानकारी सहितको भिडियो तपाईँहरू समक्ष लिएर उपस्थित भएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। पहिला कुरा गरौं एपेन्डिक्स भनेको के हो भन्ने बारेमा। हाम्रो शरीरको दाहिने साइडको तल्लो भागमा ठूलो आन्द्रासँग जोडिएको लगभग 2-3 इन्चसम्मको एउटा पातलो थैली वा ट्युबको नाम एपेन्डिक्स हो। यो चित्रमा राम्रोसँग हेर्नुहोस्, एपेन्डिक्स कहाँ र कसरी रहेको हुन्छ भन्ने तपाईँले सजिलै बुझ्न सक्नुहुन्छ। जब एपेन्डिक्स नामक उक्त थैलीमा संक्रमण भएर वा अन्य कुनै कारणले उक्त थैली सुन्निएर मानिस बिरामी हुन्छ, तब एपेन्डिसाइटिस भएको भनिन्छ। एपेन्डिक्स एउटा थैली हो जुन ठूलो आन्द्राको तल्लो भागमा जोडिएको हुन्छ। ठूलो आन्द्रामा दिशा रहेको हुन्छ। कहिलेकाहीँ एपेन्डिक्स थैलीभित्र दिशा पसेर उक्त थैली ब्लक भएर रक्त संचार बन्द भएर सुन्निन थाल्छ र तुरन्तै उपचार नगरे उक्त थैली फुट्न सक्छ। यदि एपेन्डिक्स फुट्यो भने त्यहाँबाट दिशा म्युकसहरू हाम्रो शरीरमा फैलिन्छ र खतरनाक संक्रमण भएर मानिसको मृत्यु हुन सक्छ। एपेन्डिसाइटिसको लक्षण देखिएको 48 घण्टादेखि 72 घण्टा भित्रमा अपरेशन गरेर एपेन्डिक्स थैली निकालिसक्नुपर्छ। यदि लक्षण देखिएको 3 दिन भित्रमा उपचार पाइएन वा एपेन्डिक्स निकाल्न सकिएन भने एपेन्डिक्स थैली फुट्न सक्छ र मानिसको मृत्यु हुन सक्छ। कसैलाई लक्षण देखिन थालेको समयबाटै छिटो उपचार गराइहाल्नु पर्ने हुन्छ। 3 दिनसम्म पर्खने पनि समय नहुन सक्छ। एपेन्डिसाइटिस इमर्जेन्सी अवस्था हो। लक्षण देखिन साथ उक्त थैली सर्जरी गरेर निकालिहाल्नुपर्छ। कहिलेकाहीँ

हाम्रो पाचन प्रणालीमा रहने विभिन्न भाइरस ब्याक्टेरिया प्यारासाइटको कारणले एपेन्डिक्स संक्रमण भइदिन्छ र सुन्निन्छ अनि हामीलाई एपेन्डिसाइटिसको लक्षणहरू देखिन थाल्छ। ध्यान दिनुहोस्, एपेन्डिक्स हाम्रो पेटको दाहिने साइडको तल्लो भागमा ठूलो आन्द्रामा सासिएर रहेको हुन्छ। 10 वर्षदेखि 30 वर्ष उमेर समूहको मानिसमा एपेन्डिसाइटिस हुने सम्भावना धेरै रहन्छ। परिवारमा कसैलाई एपेन्डिसाइटिसको समस्या भएको थियो भने पछि अरू पुस्तामा पनि एपेन्डिसाइटिस हुने प्रबल सम्भावना रहन्छ। एपेन्डिसाइटिस हुँदा देखिने प्रमुख लक्षणहरू के हुन् भन्ने बारेमा पनि तपाईँलाई बताउन गइरहेको छु। हामी सर्वसाधारण मानिसलाई अचानक पेट दुख्दा एपेन्डिसाइटिस नै भएको हो भनेर छुट्याउन धेरै समस्या पर्न सक्छ, किनकि एपेन्डिसाइटिस हुँदा देखिने लक्षणहरू र अरू समस्या हुँदा देखिने लक्षणहरू लगभग उस्तै हुन्छन्। एपेन्डिसाइटिस हुँदा देखिने लक्षणहरू र किडनी स्टोन हुँदा देखिने लक्षणहरू, गलब्लाडरको समस्या हुँदा, पिसाब सम्बन्धी समस्या हुँदा, पिसाब थैलीको समस्या हुँदा, ग्यास्ट्रिकको समस्या हुँदा, आन्द्रामा इन्फेक्सन हुँदा देखिने लक्षणहरू लगभग उस्तै प्रकृतिको हुन्छ। हामी झुक्किन सक्छौ, अचानक के भएर पेट दुख्यो भन्ने लाग्न सक्छ हामीलाई। यसरी अचानक पेट दुखेको बेलामा आफैले पेन किलर जस्ता औषधिहरू खाएर बस्नु हुँदैन, तुरन्तै डाक्टरको चेक जाँच गराउन गइहाल्नु पर्ने हुन्छ। एपेन्डिसाइटिस अत्यन्तै खतरनाक हो, जति सक्दो चाँडो इमर्जेन्सी मेडिकलमा गइहाल्नु पर्ने हुन्छ। एपेन्डिक्स फुट्यो भने अत्यन्तै गम्भीर अवस्था आइपर्न सक्छ र मानिस नरहन पनि सक्छ, त्यसैले पेट दुख्दा धेरै ध्यान दिनुपर्दछ। एपेन्डिसाइटिस हुँदा अचानक दाहिने साइडको तल्लोपट्टि पेट अत्यन्तै दुख्ने र नाइटोको भागबाट दुखेर तल्लो भागतर्फ दुखाइ सर्ने गर्दछ। नाइटो भन्दा तल दाहिने साइडको भुँडी धेरै दुख्नु नै एपेन्डिक्सको पहिलो लक्षण अन्तर्गत पर्दछ। हिँड्दा हातछिउँ गर्दा झन्झन धेरै दुख्ने गर्छ। जब दाहिने साइडको तल्लोपट्टि पेट धेरै दुखिरहेको हुन्छ, त्यति बेलै वाकवाकी लाग्दै वमिट हुन सुरु हुन्छ। दाहिने साइडको पेट अचानक अत्यन्तै दुख्नु र वमिटिङ हुन सुरु भयो भने हामीले बुझ्नु पर्छ यो एपेन्डिसाइटिसको लक्षण रहेको हुन सक्छ। एपेन्डिसाइटिस भएपछि दुखाइसँगै वमिटिङ हुने, केही पनि खान मन नलाग्ने, पेट फुल्लिएर आउने, पेटभरि ग्यास बनिने, ज्वरो आउने, पेट छुँदा दुख्ने, डायरिया हुने वा कब्जियत हुने र पेटमा जम्मा भएको ग्यास पास गर्न नसक्ने अवस्था आउन सक्छ। यी लक्षणहरू एपेन्डिसाइटिस हुँदा देखिने मुख्य लक्षण अन्तर्गत पर्दछन्। यस्तै लक्षणहरू पत्थरी हुँदा पनि देखिन सक्छ, तर पत्थरी हुँदा दुखाइ पछाडि पट्टिको सोखामा हुन्छ। त्यसै गरी यी लक्षणहरूसँगै कसैलाई पिसाब गर्न गाह्रो पर्ने, पिसाब गर्दा दुख्ने, कसैलाई पेट नदुखी पहिला वमिट हुने र पछि अचानक पेट दुख्ने गर्दछ। यदि यस्ता लक्षणहरू देखिएमा तुरन्तै डाक्टरकोमा गइहाल्नु पर्ने हुन्छ। एपेन्डिसाइटिस नै भएको भनेर कसरी छुट्याउने भन्ने बारेमा पनि थोरै जानकारी थप्न गइरहेको छु। डाक्टरले पेट सुन्निएको वा नसुन्निएको अवस्था हेरेर, सिटी स्क्यान गरेर, अल्ट्रासाउण्ड गरेर, मलद्वारको अवस्था हेरेर, पिसाब तथा रगतको चेक जाँच गरेर छुट्याउने गर्दछन्। सर्जरी गरेर एपेन्डिक्स निकालेर फाल्दा पनि मानिसलाई केही फरक पर्दैन, तर रिसर्च अनुसार एपेन्डिक्सले हाम्रो इम्युन सिस्टमलाई मजबुत बनाउने कार्य गर्दछ। एपेन्डिक्सले हाम्रो शरीरको लिम्फोसाइट पूर्ण रूपमा विकास गराउन मद्दत गर्दछ र हाम्रो शरीरमा एन्टिबडिज उत्पादन गर्न पनि मद्दत गर्दछ। लिम्फोसाइट्स भन्नाले सेतो रक्तकोषको प्रकारलाई जनाउँदछ। एपेन्डिक्सले अटोइम्युन रोग लाग्नबाट पनि बचाउने काम गर्दछ। पेटको डाइजेस्टिभ सिस्टमको लागि पनि एपेन्डिक्सको महत्वपूर्ण भूमिका रहन्छ भन्दै आजको जानकारीमूलक विषयवस्तु यति नै।

0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9846041530।
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
0: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया, फोन 065414142, 98563231128, 98462014726।
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
3: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 065953769।
5: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856243420, 9801454674 र 9846243420।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौ।
7: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460069246।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163501।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसुझी सुन पाउने तपाईको अधिकार।
12: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461349304।
14: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com र टाइमपी लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। परराष्ट्र मन्त्री सुशील खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। आफ्नो भारतीय समकक्ष एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नु भएको हो। मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि शुरू भई आइतबार टुंगिने जनाएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुन्छ। व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्नेछन्। उच्च स्तरीय भ्रमणको नियमित आदान प्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारत बीचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री खनाल जेठ 24 गते स्वदेश फर्कनुहुनेछ। उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्ण हरि पुष्करलाई प्रहरीले सोधपूछ गरेर छाडेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उहाँलाई हिजो दिनभरसँगै लिएर राति घरमै छाडेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आदेशमा उहाँलाई सोधपूछ गरेर छाडिएको बुझिएको छ। त्यसअघि उहाँलाई प्रहरीले जरूरी पक्राउ पर्जे थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो। मुद्दा चलाउने किसिमको केही आधार नदेखिएपछि उहाँलाई सोधपूछ गरेर मात्र छाडिएको छ। पुष्करले चेन अफ कमाण्ड मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप लागेको थियो। राष्ट्रपति सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिणी तथा मध्य एशियाली विशेष दूत सर्जियो गोर बीच भेटवार्ता भएको छ। उहाँहरूबीच बिहिबार साँझ दिल्लीमा भेटवार्ता भएको हो। राष्ट्रपति सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत 18 गते नयाँ दिल्ली जानु भएको थियो। भाजपाको निमन्त्रणामा दिल्ली जानुभएका उहाँले त्यसैता थुप्रै राजनैतिक भेटघाट गरिसक्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका नेताहरू लगायतसँग उहाँले भेट गरिसक्नु भएको छ। हिजो दिनभर पार्टी प्रवास कमिटिले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका लामिछानेले साँझ गोरसँग भेटवार्ता गर्नुभएको हो। गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन्। गोर यसअघि गत वैशाखमा नेपाल आउनु भएको थियो। त्यति बेला पनि उनले सभापति लामिछाने लगायतका राष्ट्रपति नेताहरूसँग भेटवार्ता गरेका थिए। विश्व वातावरण दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारा सहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद तथा सरकारवाला कार्यक्रममा प्रस्तुत हुने जनाएको हो। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री वातावरण पर्यावरण विकास प्रवर्धनका विषयमा जनचेतना वृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिएका छन्। विश्व वातावरण दिवसको अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। गण्डकी प्रदेश सरकारले गरेका 1381 वटा महत्वपूर्ण निर्णयहरूको कार्यान्वयन अवस्था अज्ञात रहेको पाइएको छ। महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदन अनुसार विगत सन् 2074 देखि 2081 सम्म 264 वटा बैंकबाट भएका निर्णय के कति कार्यान्वयन भए भन्ने कुनै अभिलेख मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सँग छैन। प्रतिवेदनले निर्णय कार्यान्वयनको अनुगमन र समीक्षा नहुनुलाई सुशासनको गम्भीर कमजोरी मानेको छ। कार्यालयले कानून बमोजिम तयार पार्नुहुने एकीकृत वित्तीय विवरण समेत यो वर्ष प्रेस गरेको छैन। कार्यालयको बजेट खर्च गर्ने क्षमता पनि निकै कमजोर देखिएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081 बैसीमा 46 वटा चालू र 4 वटा पूँजीगत गरी 50 वटा शीर्षकमा प्रगति शून्य रहेको छ। प्रदेशहरूको साथ स्थापना, विपद व्यवस्थापन कोष र विद्युतीय सुशासन जस्ता कामका लागि छुट्याइएको 19,67,70,000 रूपियाँ 1 पैसा पनि खर्च हुन सकेको छैन। काम हुन नसक्ने योजनालाई बजेटमा राख्नु र खर्च गर्न नसक्नुले सरकारी कार्यक्षमतामा प्रश्न उठाएको छ। कार्यालयले कुल बजेटको जम्मा 53.39% मात्रै खर्च गरेको देखिन्छ। सरकारले विगत 2082 साउन 26 गते 8 वटा कार्यालयहरू खारेज गर्ने निर्णय गरेको थियो। तर ती खारेज भएका कार्यालयहरूको भौतिक सम्पत्ति र दायित्व व्यवस्थापनमा गम्भीर लापरवाही देखिएको छ। खारेज भए को प्रादेशिक स्वास्थ्य निर्देशनालय सहितका कार्यालयले 62,70,000 रूपियाँ खर्चेर बनाएको विद्युतीय सूचना प्रणाली अहिले अल्पत्र रहेको छ। ती कार्यालयहरूले संरचना निर्माणमा खर्च गरेको 1,52,94,000 रूपियाँको दायित्व पनि एकीकृत हुन सकेको छैन। कार्यालयहरूको जिम्मेवारी हेरफेर गर्दा सम्पत्ति र स्वच्छता व्यवस्थापन नगरिएको प्रतिवेदनमा उल्लेख छ। संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा दुबई दैनिक सीधा उडान सञ्चालन गर्ने इच्छा व्यक्त गरेको छ। कम्पनीका जोखिम व्यवस्थापन तथा उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाज नेतृत्वको प्राविधिक टोलीले मंगलबार विमानस्थलको करिब 6 घण्टा लामो स्थलगत निरीक्षण र प्राविधिक अध्ययनपछि यस्तो संकेत दिएको हो। फ्लाई दुबई विश्व प्रसिद्ध वायुसेवा कम्पनी इमिरेट्सको भगिनी एयरलाइन्स हो। फ्लाई दुबईको उडान शुरू भए पोखरासित इमिरेट्सको विश्वव्यापी सञ्जालसँग जोड़िन सक्नेछ। त्यसबाट पोखराको पहुँच विश्वका 300 भन्दा बढी प्रमुख शहरसम्म विस्तार हुनेछ। युरोप, अमेरिका, अफ्रिका तथा मध्यपूर्वका पर्यटकहरू दुवै हुँदै सहज रूपमा पोखरा पुग्न सक्ने वातावरण बन्न सक्नेछ। पोखरा महानगरपालिकाका अनुसार फ्लाई दुबईका अधिकारी कम्पनीका नेपाली प्रतिनिधि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गर राज पौडेल तथा अन्य सरकारवालाको उपस्थितिमा यसअघि पनि पटक पटक उच्चस्तरीय बैठक भइसकेका छन्। ती छलफलहरू नियमित अन्तर्राष्ट्रिय उडानको आधार तयार पार्ने दिशामा केन्द्रित रहेका छन्। चार वर्ष अघि निर्माण गरिए पनि उपयोग विहीन बनेको तनहुँको भानु नगरपालिका एक साँच बोटे स्थित भवनको बल्ल सदुपयोग भएको छ। लामो समयदेखि थन्किएर बसेको उक्त सरकारी भवन परिसरमा आज शुक्रबारदेखि विधिवत रूपमा भानु साँच बोटे हाट बजार सञ्चालनमा आएको हो। भानु हाट बजार अबदेखि प्रत्येक हप्ताको शुक्रबार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म नियमित सञ्चालन हुनेछ। पृथ्वी राजमार्गको डुम्बे बजार नजिकै रहेको यस रणनीतिक स्थानमा हाट बजार शुरू भएसँगै जिल्लाका कृषकहरूले आफ्नो उत्पादन बिचौलिया रहित सिधै उपभोक्ता माझ बिक्री गर्न पाउने भएका छन्। हाट बजारमा ताजा तरकारी तथा कन्दमूल तथा फलफूल मात्र नभई स्थानीय स्तरमा उत्पादित मह तथा मौलजन्य उत्पादन पशुपन्ची तथा दुग्धजन्य पदार्थ लोकल कुखुरा तथा अण्डाका साथै ग्रामीण क्षेत्रमा बुनिएका डोको नाम्लोत जस्ता परम्परागत हस्तकलाका सामग्रीहरू सबै बिक्रीका लागि राखिने समितिले जनाएका छन्। किसानहरूलाई हाट बजारसम्म आकर्षित गर्न र स्थानीय उत्पादनको खपत बढ़ाउन नगरपालिकाले ढुवानीमा समेत विशेष सहुलियतको व्यवस्था गरेको छ। विद्युतीय सवारी सदनमा लाग्ने भन्सार तथा करको दर परिवर्तन हुने सूचना पहिले नै बाहिरिएको आशंका बीच मुस्ताङको कोरोनाका हुँदै नेपाल भित्रिएका 775 विद्युतीय गाडी सशस्त्र प्रहरी बल नियन्त्रणमा लिएको छ। राजस्व छली र भन्सार प्रक्रियामा चलखेल भएको हुन सक्ने सूचनापछि सुरक्षा निकायले विशेष निगरानी बढ़ाउँदा ती गाड़ी मुस्ताङ पर्वत र कास्की जिल्लाबाट ती गाड़ी समातिएका हुन्। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी विष्णु प्रसाद भट्टले भन्सार कागज पत्रमा फ्रडको संख्या देखिएकाले गाड़ी नियन्त्रणमा लिएको बताउनु भएको हो। उहाँको अनुसार बुधबार रातिदेखि बिहिबार बिहानसम्म सञ्चालन गरिएको कार्यवाहीमा ती गाड़ीहरू समातिएका हुन्। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भागमा तातो हावाको लहर हिट वेव तथा अत्याधिक गर्मी हुने भएकाले सावधानी अप्नाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा योभन्दा बढ़ी रहने सम्भावना रहेको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने कमजोरी हुने बढ़ी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा उडिने चक्कर लाग्ने बेहोस हुने मांसपेशीहरू दुख्ने वान्ता हुने लगायत लक्षण देखिन सकिने भएकाले त्यसबाट बस्न विभागले सबैमा अनुरोध गरेको छ। यस्तै राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणले चलको खाम लागेको समयमा घर बाहिर ननिस्किन बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्थापन गर्न हल्का रंगका खुकुला कपड़ा लगाउन प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ। खेतबारी तथा अरू बाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति भएको छ। अमेरिकी स्वदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तीमा इजरायल र लेबनानले हिजबुल्लाह र दक्षिणी लेबनानबाट आफ्नो डाकुहरू फिर्ता गर्ने र इजरायलमाथि आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ। यो सम्झौताले लेबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने आज स्पष्ट हुन सकेको छैन। दक्षिणी लेबनानमा इरानबाट सञ्चालित हिजबुल्लाह समूह र इजरायल सेनाबीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबनान बीचको युद्ध अन्त्य हुनुपर्ने इरानले शर्त राख्दै आएको छ। यो समूहले सहमति इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अन्तिममा खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपाको आयोजनामा काठमाडौँमा चलिरहेको 16 राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान बनेको छ। हिजो त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको छात्र 4x400 मिटर रिले दौड़मा गण्डकी प्रदेश जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो। गण्डकीका अतीत थापा, आर्यन राणा मगर, अंकित राणा फाट र सुदीप भण्डारीले 3:27.9 दूरी पूरा गर्दै नयाँ कृतिमान बनाउनु भएको हो। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ, सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ। यस्तै छात्रा 4x400 मिटर रिलेमा बागमती प्रदेश पहिलो भएको छ। सुरुचि मोक्तान, अनिसा थारू, भागवती खड्का र शर्मिला विकको टोलीले 4:18.1 दूरी पार गरेको थियो। लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी 6 खेल विधामा प्रतिस्पर्धा भइरहेको छ। साथै प्रदेशका 686 खेलाड़ी सहभागी यस प्रतियोगितामा कुल 66 स्वर्ण पदकका लागि प्रतिस्पर्धा जारी रहेको छ। अवस्थानीय खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री विदा हुन्छु। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
17: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
19: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
20: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
21: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
22: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0650-590-065, मोबाइल 98166-34372।
23: सुन, शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, फिक्की बजार।
24: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसाजी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोप्राइटर भूज बहादुर सुनार,
23: मोबाइल 98058-35537।
25: मम्मी, भोक लाग्यो, खाजा खाऊँ न?
26: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
25: हस् मम्मी।
27: मैले सुने छोरी, ल जाम हिँड।
26: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
27: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
26: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
27: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आफै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पिलेर स्वच्छ खाडी तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल। फोन 0564142 र 9856921692।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल 12 103.8 MHz।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
3: सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98 4 61 99 छ
4: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
5: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमीक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
4: इन्जिनियरिङ तर्फ सुवित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
5: केवल पढाइ मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
4: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
3: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113998 0164113 98627 61481 98463352582 फेसबुक जेसीए स्कूल पोखरा
6: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
7: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
6: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
8: नेपाल सरकार विज्ञापन बोर्ड ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनी गुणस्तर का सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
9: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
10: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
9: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
10: प्रोपाइटर ओंकार नागिला सम्पर्क 9856601013 9867294
11: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
12: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
11: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
12: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
11: शरण एन्ड सोसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
12: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
13: हजुर दान गरौ
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
12: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
13: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
14: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
15: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
16: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
12: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
16: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
16: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिद्धेल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
12: ओके ल डन
16: हजुर सिद्धेल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
12: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
16: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9417007087
17: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
18: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
17: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
18: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
19: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
20: यही जेठ 23 गते शनिबार
19: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
21: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
19: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
21: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
20: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
20: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
22: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
2: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0865143770, मोबाइल 9856043340।
23: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
24: म्याडम, धुम्रपान भनेको के हो?
23: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
24: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
23: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
24: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
23: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
24: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
25: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक आर्थिक समृद्धिको आधार तय गर्दछ।
0: तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
5: अन्तर्मनको आवाज।

0: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
1: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9968168887।
3: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
4: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
3: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
4: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
3: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
4: यसबाट बस्न के गर्ने त मिस?
3: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
4: यो चक्की कहाँ पाइन्छ मिस?
3: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
6: कहाँ जाने?
7: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयम चिसापानी, अनि बीचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौड़ा ढोल फिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
9: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625901633।
13: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
16: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
17: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, नाकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
19: राहुललाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
20: होइन भाइ, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
21: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पपोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
22: कार्यक्रम लोक भाका
23: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक यहाँ लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छ भएको 9 बजेसम्म तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com बाट लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो छोराट मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेर एसएमएस दोहोरीलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टार छारिसकेका छौं, टुक्का छारिसकेका छौं र त्यसमा रहेको छ हे झल्को आउँछ यो मन अताउँछ यो मन अताउँछ तिम्रो यादले सारै नै

देखेर हजुर हामीले छोरी अनि मिठो टुक्कालाई चाहिँ हामीले छाडिसकेका छौँ हजुरहरूले चाहिँ यसको प्रति जवाफ लेखेर पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने यही भाका स्वरूप नै कार्यक्रमको शुरूआत गर्दैछु जसमा आवाज रहेको छ रामजी खान अनि देवी घरती मगरको भने गीतको भाका रहेको छ डाली नुग्यो चरीले टेकेर अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, डालीनुजो चलेर टेकेर बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो रान्जी खाँड अनि देवी खर्ती मगरको। निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला भन्दै, अहिलेको लागि भने हामीलाई धेरैजना साथीले कमेन्ट गरिसक्नु भएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई कमेन्ट गर्नुभएको छ कमला बनेम लिम्बुनीजीले, उहाँले लेख्नु भएको छ, हेलो नमस्ते सेवारो, म सयपत्री मीडिया ग्रुप प्रवासको मेम्बर काली कमला बनेम लिम्बु ताप्लेजुङ घरवै हाल कोविदबाट। विशेष गरी मेरो घर परिवारलाई मिठो सम्झना छ साथीहरू सम्झनु पर्दा। डियर सन्देश गुरूङ, मीडिया प्रेमी निर्मला बनेम, खुशी यमुना विष्ट, सुजना विश्वकर्मा, अतीत अञ्जना राई, घायल अभिरमान सुनवार, रत्न बहादुर थापा, सुरज राई तुम्छा, अरूण भण्डारी, छेम निर्दोष, खड्ग सुब्बा, जीवन सुब्बा, युक्त प्रसाद श्रेष्ठ, सन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, मुना मुखिया, कुमार प्रजा, ढकाल धर्मराज, हरपल रोशनी, छत्र एम्फू, अमित किरात, नम्रता शेर्पा, तिलक साङपाङ, पूर्वेली आकाश राई, दीपराज वालिङ पूर्वेली, टेकबहादुर पुमा, विष्णु खनाल, हजारमान राई, दौमान देवान, अन्तिममा प्रोग्राम सुनेर बस्नुहुने सबैमा मिठो सम्झना, बाई बाई भन्नुभएको छ। धन्यवाद यति मिठो कमेन्टको लागि कमलाजीलाई। हाम्रो तर्फबाट पनि हजुरलाई धेरै माया छ, हामीलाई सधैँ सधैँ नै सुनेर साथ दिँदै गर्नुहोला र कमेन्ट पनि गरेर साथ दिनुहोला भन्न चाहन्छु। यसै गरी हामीलाई प्रिया केसीजीले कमेन्ट गर्नुभएको छ, शुभ प्रभात हजुर लगायत सम्पूर्णमा, म चाहिँ कर्णप्रिय केसी संगीत भारतबाट भन्नुभएको छ। धन्यवाद हजुरलाई पनि कमेन्टको लागि। यसै गरी हामीलाई अर्को कमेन्ट गर्नुभएको छ सौरभ केसीजीले, उहाँले लेख्नु भएको छ, हेलो सिस, गुड मर्निङ, म बागचौर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। धन्यवाद सौरभजी कमेन्टको लागि। सदस्यहरूले माया गरेर सुनेर पनि साथ दिँदै गर्नुहोला र कमेन्ट पनि गरेर साथ दिनुहोला भन्न चाहन्छु। यसै गरी हामीलाई अर्को कमेन्ट पनि गर्नुभएको छ सिंगर दिपेन्द्र केसीजीले, उहाँले हामीलाई प्रतिजवाफ पठाउनु भएको छ र प्रतिजवाफमा रहेको छ, मुखले ठिक्क पार्छौ नि खुनी, याद आएको भा किन भेट्न हुने, डालीनुजो चरिले टेकेर टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर। निकै नै मिठो प्रतिजवाफ पठाउनु भएको छ उहाँले। धन्यवाद दिपेन्द्रजी यति मिठो प्रतिजवाफको लागि। यसै गरी उहाँले लेख्नु भएको छ, नमस्कार श्रेष्ठजी, सन्चै हुनुहुन्छ, म जाति छु सेन्जाली छिटो, दिपेन्द्र केसीको तर्फबाट तमाम रेडियो प्रेमी श्रोतालाई मिठो सम्झना सुनाइदिनुहोस् हस् भन्नुभएको छ। म एकदमै ठिक आरामै छु दिपेन्द्रजी, अनि हजुर पनि एकदमै सन्चै हुनुहुन्छ भन्ने खबर सुने खुशी लाग्यो। सदैसरी नै सन्चै रहनुहोला र हामीलाई सदैसरी नै माया गरेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यसै गरी अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ, ढिला नगरिकन प्रतिजवाफ पठाउँदै गर्नुहोला, आफैले सृजना गरेर पनि प्रतिजवाफ पठाउन सक्नुहुनेछ, अझै धेरै समय बाँकी नै रहेको छ भन्दै, अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। भमरा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि कुलेन्द्र विकको, अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर भमरा बोलको भाका रहेको थियो जसमा आवाज रहेको थियो शान्ति श्री परियार अनि कुलेन्द्र विकको निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि हामीलाई धेरैजना साथीले कमेन्ट गरिसक्नु भएको छ, हामी त्यो कमेन्ट गर्नतर्फ लागिरहेका छौ। हामीलाई कमेन्ट गर्नुभएको छ आशिष विकजीले, उहाँले लेख्नु भएको छ बिहानको मिरमिरे भएको छ मलाई पनि तिम्रो याद आएको छ, डाली नुग्यो चरीले टेकेर टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर। निकै नै मिठो प्रतिजवाफ उहाँले पठाउनु भएको छ, धन्यवाद यति मिठो प्रतिजवाफको लागि आशिषजीलाई पनि। यसै गरी उहाँले लेख्नु भएको छ नमस्कार रेडियो डोरबराई अनि सम्पूर्ण दर्शक श्रोताहरूमा, मेरो नाम चाहिँ आशिष विक सेन्जा किचनास हाल बिरानो सहर अनि सात समुद्र पार युएबाट। धेरै पछि रेडियो डोरबरलाई सुन्ने मौका मिल्यो अनि सिस्टर अब बज्ने गीत मेरो रोजाईमा बजाइदिनुहोला फूलमा मौरी डुल्ने बेलामा भन्नुभएको छ। पक्कै पनि म हजुरको रोजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछु। धन्यवाद कमेन्टको लागि, सधैँ यसरी नै माया गरेर हामीलाई कमेन्ट गरेर साथ दिँदै गर्नुहोला र सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु। यसै गरी हामीलाई अर्को कमेन्ट गर्नुभएको छ स्मृतिजीले, उहाँले लेख्नु भएको छ हाई हेलो दर्शन हजुर, दर्शन लवली मायाजी एण्ड गुड मर्निङ, ओम जय जय ओम भन्नुभएको छ। धन्यवाद स्मृतिजी कमेन्टको लागि। यसै गरी हामीलाई अर्को कमेन्ट पनि गर्नुभएको छ विकास सुनारजीले, उहाँले लेख्नु भएको छ कहिलेसम्म बस्ने हो टोला आएर सुखका दिन खै कहिले आउने होला र डाली नुगे चरीले टेकेर टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर। उहाँले पनि एकदम मिठो प्रतिजवाफ चाहिँ हामीलाई पठाउनु भएको छ, धन्यवाद विकासजीलाई पनि यति मिठो कमेन्टको लागि। यसै गरी उहाँले म विकास सुनार शुक्लागण्डी नगरपालिका 10 वैशाखे घाटबाट भन्नुभएको छ सधैँ यसरी माया गरेर सुनेर साथ दिनुहोला, कमेन्ट पनि गर्दै गर्नुहोला, सबैजनालाई धन्यवाद भन्दै अरू साथीहरूले पनि यसरी नै कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। भीरमा लड्केको बोलको भाका रहेको छ जसमा आवाज रहेको छ गोविन्द पङ्गेनी र निरु पङ्गेनीको, र भाका सँगसँगै हामी छोटो व्यवसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्लागण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्लागण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी चार दुलेगौडा तनहुँ।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही डेट 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य को स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फेस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
10: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606।
11: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना।
12: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
13: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
12: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा। फोन नम्बर 061-578-053 र 061-553-595।
14: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063613195 र 98467-15368।
15: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन। त्यसमाथि महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी। डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर, दुलेगौंडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 065-414-008।
16: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
16: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनामोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। सम्पर्क 065-414-233
17: र 98-678-87।
4: हजुर, गैसिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पुनः उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.5 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखला को साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ
18: एसएमएस दोहोरीलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का चाहिँ छाडिसकेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ लेखेर पठाउँदै गर्नुहोला। धेरैजना साथीले चाहिँ पठाइ पनि सक्नु भएको छ। अझै अरू साथीहरूले पनि पठाउन सक्नुहुनेछ। अझै नै समय केही समय चाहिँ बाँकी नै रहेको छ। पठाउँदै गर्नुहोला, आफूले सृजना गरेर पनि पठाउन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने फेरि पनि हामीलाई हाम्रो साथीहरूले चाहिँ कमेन्ट गरिसक्नु भएको छ। हामीलाई हाम्रो खगी मायाजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, मुखले ठिक्क पार्छौनी खुनी भेट हुन नआउ है पैगुनी, डालीनुगे चरीले टेकेर टाढाको बाटो मधाउँदै आएको मायाले देखेर भन्नुभएको छ। धन्यवाद खगी मायाजीलाई यति मिठो प्रतिजवाफको लागि। यसै गरी उहाँले लेख्नु भएको छ, नमस्कार हजुर, भिमाचार प्रेम त नहुँदेखि म खगी माया थापा हो है, सम्झना हजुरलाई हजुरको लागि, मेरो सबै साथीहरूको लागि, मलाई चिन्नुहुने सबैको लागि, र कार्यक्रम बस्नु सुनेर बस्नुहुने सम्पूर्णको लागि भन्दै बिदा हुन्छु, बाई बाई भन्नुभएको छ। धन्यवाद खगी मायाजीलाई यति धेरै मायाको लागि। सदैसरी नै माया गर्दै गर्नुहोला। यसै गरी हामीलाई के गुरूङ कान्छाजीले कमेन्ट गर्नुभएको छ, उहाँले पनि प्रतिजवाफ पठाउनु भएको छ, माया लाउन थियो नि मेरो नि चाहना, यस्तै त हो नि तिम्रो त्यो बहाना, नमस्कार सुनिरहेको छु है तपाईँको लाइभ कार्यक्रम इण्डियादेखि, विशेष गरी भिमादमा रहनुहुने मेरो आफ्ना आफन्त गाउँलेहरू लगायत एफएम सुनेर बसिराख्नुहुने सम्पूर्णमा सम्झना सहित सम्झिरहेको जानकारी गराउँदै विदा हुन्छु, बाई बाई, बाँकी दिन शुभ रहोस्। उही तपाईँहरूकै नियमित श्रोता के गुरूङ कान्छा हाल इण्डियादेखि भन्नुभएको छ। के गुरूङ कान्छाजीलाई पनि धेरैभन्दा धेरै धन्यवाद यति मिठो प्रतिजवाफको लागि, र सधैँसरी नै माया गरेर सुनेर साथ दिनुहोला, कमेन्ट गरेर साथ दिनुहोला भन्दै अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्नुहोला, अझै पनि केही समय बाँकी नै रहेको छ भन्दै अहिलेको लागि भने हाम्रो श्रोता साथीको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। हामीलाई चाहिँ अघि एकजना साथीले चाहिँ मेरो भाका बजाइदिनुहोस् न भन्नुभएको थियो, पक्कै पनि उहाँले सुन्दै हुनुहुन्छ होला, आशिषजीले चाहिँ फूलमा मौरी डुल्ने बेलामा भाका बजाइदिनुहोस् ल भन्नुभएको थियो। अहिलेको लागि भने उहाँकै मा रहेको फूलमा महुरी बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ राजु परियार अनि देवी खर्ती मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।
19: केही वर्षपछि म आज घर फर्कदैछु, मनमा उत्साह छ, उमङ्ग छ, डर लागिरहेछ, के मेरो प्रेम अझै

भन्नुभएको छ. गुड मर्निङ हाम्रो तर्फबाट पनि हाम्रो मिलनजीलाई धन्यवाद कमेन्टको लागि. उति टाढादेखि हामीलाई सुनेर साथ दिनुभएको छ, सदस्यले नै साथ दिँदै गर्नुहोला. सम्पूर्ण हामीलाई कमेन्ट गरेर साथ दिनुहुने र सुनेर साथ दिनुहुने सम्पूर्ण साथीलाई धन्यवाद भन्दै जाँदा जाँदै चाहिँ अलिको डाँडैले बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ पशुपति शर्मा, श्याम राणा, ढाकाराम पौडेल, प्रकाश अधिकारी अनि पुष्पा राणाको र भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु. तपाईहरू भने रेडियो ठोर बाराही 103.8 मेगा हर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला.

हजुर, फूलमा मोरिबलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो राजु परियार अनि देवी घरती मगरको। यो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अगाडि हामी कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। अन्तिम म्यासेज चाहिँ हामीले एकजना साथीले गर्नुभएको छ, मिलन घायल मोटुजीले, उहाँले लेख्नु भएको छ, गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड्स फ्रम दुहाकता।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Kandaki Char Tulegunda, Watin Department Bowen Sunday, Mobile, Antanabe Pansati, Bottis Charsi, Tiranabe, the Antanabe Pansati, Bottis Shuna Tirata.
2: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
3: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
2: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी-शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
3: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
2: शरण एन्ड स्पेशल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
4: आहा कति स्वादिष्ट मासु यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो
5: दिदी पनि नमजार झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656905065 मोबाइल 9816634372
7: 103.8 अन्तर्मनको आवाज
8: स्टेशन 1 स्टुडियो टाइम
9: अहिले बिहानको 9 बज्यो
10: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: उपराष्ट्रपति कार्यालयका सचिव कृष्ण हरि पुष्कर 7 घण्टा प्रहरी नियन्त्रणमा मर्यादा विपरीत प्रधानमन्त्रीलाई म्यासेज गरेको आरोप, मोबाइल दुरूपयोग नगर्ने शर्तमा रिहा।
0: परराष्ट्र मन्त्री खनाल भारत भ्रमणमा जाँदै समकक्षी जयशंकर लगायतसँग भेटवार्ता हुने, राष्ट्रपा सभापति लामिछाने स्वदेश फर्किँदै।
1: चितवनको भरतपुर कारागारमा कैदीमा भाइरल ज्वरो फैलियो, 50 जना बिरामी उपचार गरिँदै।
0: युक्रेन रूस युद्ध रोक्न जेलेन्स्कीको नयाँ पहल, पुटिनसँग आमने सामने वार्ताका लागि पत्र मार्फत आह्वान।
1: र महिला फुटबलको स्तर खस्किदो अवस्थामा 4 दशकसम्म तोडिएन उपाधिको खडेरी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। उपराष्ट्रपति कार्यालयका सचिव कृष्ण हरि पुष्कर 7 घण्टा प्रहरी हिरासतमा परि मुक्त हुनुभएको छ। उहाँ मोबाइल फोनको अनुचित प्रयोग नगर्ने शर्तमा राति रिहा हुनुभएको हो। उहाँलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो। प्रहरी हिरासतमा 7 घण्टा राखेर सोधपूछ गरेपछि उहाँ रिहा हुनुभएको हो। प्रहरी स्रोतका अनुसार कर्मचारीको पदीय मर्यादा विपरीत उच्च पदस्थ व्यक्तिलाई अमर्यादित भाषामा एसएमएस गरेका कारण सोधपूछका लागि प्रहरी कार्यालय लगिएको थियो। उहाँलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छोड़िएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ। पत्नी श्रेष्ठ पनि नेपाल सरकारकी सहसचिव हुनुहुन्छ। पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहको समय माग्दा नपाएपछि उहाँको निजी नम्बरमा म्यासेज लेखेको र लेखिएको भाषा कर्मचारीको मर्यादा विपरीत भएको प्रहरी स्रोतले जनाएको छ। मुख्य सचिव बन्ने दौड़का क्रममा प्रधानमन्त्रीले सीधै म्यासेज लेख्नु भएको बुझिएको छ। पुष्कर असार 24 गते सचिव पदको 5 वर्ष अवधि पूरा गरी अवकाश हुनुहुनेछ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनाल पर्सी फर्कने कार्यक्रम छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने तयारी छ। यसैबीच भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज स्वदेश फर्कदै यही जेठ 18 गते भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत जानुभएका उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो। भारतीय विदेश र गृहमन्त्रीसँग भेटवार्ता गर्नुभएका उहाँले नेपाल र भारत बीचको सम्बन्ध, व्यापार, विकास, साझेदार लगायतका विषयमा छलफल गर्नुभएको थियो।
0: नेपाली कंग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्ने समय थप गरेको छ। हिजो बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले तल्लो तहबाट अध्यावधिका लागि समय अपुग भएको जानकारी आएपछि जेठ 28 गते राति 12 बजेसम्म समय थप गर्ने निर्णय गरेको हो। यसअघि वैशाख 1 गतेदेखि शुरू भएको यो अभियानको समयावधि हिजो राति 12 बजे सकिसकेको छ। महामन्त्री प्रदीप पौडेलले नवीकरण उत्साहजनक रूपमा भइरहेको दावी गरे पनि नवीकरण भएको संख्याले त्यो उत्साह देखाउँदैन। यो अवधिमा करिब 4 लाखले मात्रै सदस्यता अध्यावधि गराएका छन्, जबकि 14 महाधिवेशनमा 8,50,000 क्रियाशील सदस्य थिए। गत 10 पुषसम्म चलाइएको अभियानका क्रममा 4,50,000 नवीकरण र 1,50,000 नयाँ सदस्यता लिएका थिए। तिनैको विवरण अध्यावधि गर्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको तथा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका कार्यकर्ताले विवरण अध्यावधि नगरेको पाइयो। उनीहरू पनि यो प्रक्रियामा सामेल भए संख्या अझै बढ़न सक्नेछ, तर विशेष अधिवेशनले आधिकारिकता पाए पनि सभापति गगन थापाले पार्टीभित्र एकताको वातावरण नबनाएको भन्दै इतर पक्षहरू रुष्ट बनेको छ। उसले सम्झौताको आधार नै क्रियाशील सदस्यतालाई बनाएको छ।
1: चितवनको भरतपुर कारागारमा कैदीमा भाइरल ज्वरो फैलिएको छ। कारागारका 50 जना कैदी भाइरल ज्वरोबाट पीड़ित भएका जिल्ला कारागारका प्रमुख रविन्द्र ढुंगानाले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 5 देखि 7 जना भाइरल ज्वरोबाट पीड़ित हुने गरेका छन्। समस्या दैनिक रूपमा बढ़दो क्रममा छ। हाल कारागारमा 712 जना कैदी छन्। यसको क्षमता 600 हो, जहाँ 50 जना महिला र 550 जना पुरूषलाई राख्न सक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढ़ी कैदीबन्दीलाई राखिएको छ। भाइरल ज्वरोबाट पीड़ित भएकाहरूलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुंगानाले बताउनुभयो।
0: विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जून 5 तारीखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ। यस वर्ष समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नारा तय गरिएको छ। दिवसका अवसरमा वातावरण विभाग र वातावरण संरक्षणमा क्रियाशील संघ संस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दैछन्। विभागले सप्ताहव्यापी रूपमा कार्यक्रम गरी दिवस मनाउन लागि जनाएको छ। विभागले ललितपुरमा आज विशेष कार्यक्रम गर्दैछ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीको सहभागितामा हुने विश्व वातावरण दिवसको मुख्य समारोहमा विभिन्न सरकारी निकाय, विकास आयोगदार, वातावरणविद तथा सरकारवालाको उपस्थिति रहने विभागले जनाएको छ। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदैछ। दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्द।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नवलपरासीको देवचुली नगरपालिका 14 प्रगति नगरमा मोटरसाइकलमा ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ, एकजना गम्भीर घाइते भएका छन्। गैराती काबासोतीबाट नारायणगढ़तर्फ गइरहेको NA5X1757 नम्बरको ट्रकमा GA10P2287 नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा मध्यविन्दु नगरपालिका 51 वर्षीय ओम नारायण गुरवको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी बद्धाघाट सुस्त पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक 26 वर्षीय विशाल कुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रत्यक्ष भेटवार्ताको आह्वान गर्नुभएको छ। रूसी राष्ट्रपतिलाई लेखिएको एक खुल्ला पत्रमा जेलेन्स्कीले यूरोपमा चलिरहेको युद्ध फेरि अमेरिकाको मुख्य ध्यानको विषय बन्ने प्रतीक्षा मात्र गर्नु गलत हुने भन्दै शान्ति केवल युक्रेन र रूसबीचको प्रत्यक्ष संवाद मार्फत मात्र सम्भव हुने उल्लेख गर्नुभएको छ। उहाँले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम लागू गर्न पनि आग्रह गर्नुभएको छ, तर पुटिनले यसअघि नै यस्तो प्रस्ताव अस्वीकार गरिसक्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो दुवै नेताबीच भेट भए अत्यन्तै राम्रो हुने बताउनु भएको थियो। क्रेमलिनले उक्त पत्र प्राप्त भएको पुष्टि गर्दै पुटिनलाई त्यसबारे जानकारी गराइने जनाएको छ। पत्रको शैली चुनौतीपूर्ण र केही हदसम्म व्यङ्ग्यात्मक थियो, जसमा युक्रेनले हालै रूसी भूमिमा गरेको आक्रमणतर्फ ध्यान आकर्षण गरिएको छ। जेलेन्स्कीले लेख्नु भएको छ, सत्तामा 26 वर्ष बितिसकेपछि उमेरले पुटिनमाथि असर गर्न थालेको छ। पत्रमा भेटवार्ताको निम्तो पनि समावेश गरिएको छ। युक्रेन यो युद्ध तपाईं र हामी बीचको प्रत्यक्ष संवाद मार्फत अन्त्य गर्न प्रस्ताव गर्दछ, म भेटवार्ताको प्रस्ताव राख्दैछु, जेलेन्स्कीले पत्रमा लेख्नु भएको छ। रूसले सन् 2014 क्रिमिया गाभेको 8 वर्षपछि अर्थात सन् 2022 यी दुई देशबीच पूर्ण युद्ध शुरू भएको थियो।
1: अब खेल समाचार। नेपाली महिला फुटबल टोली यसपटक पनि उपाधिको खडेरी तोड्नबाट असफल भएको छ। यसपटकको सेमी फाइनलमा यसपटकको साफ वुमेन्स च्याम्पियनशीप मा पनि सेमी फाइनलमा रोकिएको छ। योसँगै नेपालले आफ्नो सदाबहार उत्कृष्ट दोस्रो टीमको छवि पनि गुमाएको छ। वुमेन्स कप च्याम्पियनशीप इतिहासमा नेपाल सेमी फाइनलमा रोकिएको यो दोस्रो पटक हो। यसअघि सन् 2016 पछि पहिलो पटक अन्तिम चरणमा रोकिएको थियो। सन् 1986 नेपालले अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको हो। यो करिब चार दशकको अवधिमा नेपालले एउटै पनि प्रतियोगिताको उपाधि हात पार्न सकेको छैन। अधिकांश समय महिला टोली फाइनल खेलमा उपविजेता मात्र बन्ने गरेको छ। पछिल्ला तीन संस्करण घरेलु मैदानमै नेपालले उपाधि जित्ने बलियो आधार हुँदा समेत जित्न सकेन। नेपाली फुटबल मैदानी खेलमा भन्दा बाहिरी मैदान बाहिरको राजनीतिमा केन्द्रित हुन थालेको भन्दै आलोचना हुने गरेको छ। पछिल्लो पाँच वर्षमा नेपाली टीमको वास्तविक कप्तान को हो भनेर पनि अन्यलता छाउन थालेको छ। अहिलेका कप्तान एन्जिला तुम्बापो सुब्बाले सन् 2022 पहिलो पटक टीमको नेतृत्व पाएकी थिइन्। त्यति बेला प्रशिक्षक कुमार थापाले उनलाई यो अवसर साफ च्याम्पियनशीपमै दिएका थिए। त्यसपछि विवादास्पद स्थितिमा प्याट्रिक डे वाइल्डले कप्तानी को भूमिका साबित्रा भण्डारीलाई दिएका थिए। यसपटकको साफमा नेपालको कमजोर प्रदर्शनको एउटा ठोस कारण प्रशिक्षक नवीन नेउपानेले पनि साबित्राको अनुपस्थितिलाई मानेका छन्। नेउपानेको नेतृत्वमा नेपालले सात खेल खेलेको छ, त्यसमा चार हार बेहोरेको छ भने तीन खेलमा जीत निकालेको छ। राष्ट्रिय टीमको प्रदर्शनमा जीतमाथि हारको प्रतिशत निरन्तर बढ़दै गएको छ।
0: अब मौसम आज बिहान कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावले यी प्रदेशहरूमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसकारण हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहँदा बिहानदेखि गर्मी बढ़ेको छ। महाशाखाले बुलेटिन जारी गर्दै मधेस र लुम्बिनी प्रदेशका तराई भागका थोरै स्थानमा मध्यम तातो लहर चल्ने तथा कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मी बढ़ने चेतावनी दिएको छ। तातो लहरको प्रभावबाट बस्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घर बाहिर ननिस्कन, हल्का तथा सुती कपड़ा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ। मनसून भित्री नसकेको र तराईमा स्थानीय वायु पनि सक्रिय नभएका कारण गर्मी बढ़ेको मौसमविदहरूले बताएका छन्। महाशाखाका अनुसार हिजो नेपालगंजमा अधिकतम तापक्रम 40 र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस मापन भएको थियो। भैरवमा 39.1, धनगढ़ीमा 38.8, बाराको सिमरामा 38.2, विराटनगरमा 37.5, दिपायलमा 37.2 र जनकपुरमा 37 डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर 7 घण्टा प्रहरी नियन्त्रणमा, मर्यादा विपरीत प्रधानमन्त्रीलाई म्यासेज गरेको आरोप, मोबाइल दुरूपयोग नगर्ने शर्तमा रिहा।
0: परराष्ट्र मन्त्री खनाल भारत भ्रमणमा जाँदै समकक्षी जयशंकर लगायतसँग भेटवार्ता हुने, राष्ट्रपति सभापति लामिछाने स्वदेश फर्किँदै।
1: चितवनको भरतपुर कारागारका कैदीमा भाइरल ज्वरो फैलियो, 50 जना बिरामी उपचार गरिँदै।
0: युक्रेन रूस युद्ध रोक्न जेलेन्स्कीको नयाँ पहल, पुटिनसँग आमने सामने वार्ताका लागि पत्र मार्फत आह्वान।
1: र महिला फुटबलको स्तर खस्कदो अवस्थामा, चार दशकसम्म तोडिएन उपाधिको खडेरी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
8: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
9: AIO
10: Yes,
9: AIO All in one mark.
11: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
12: कहिदिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौड़ा बस्ती सोनीको ठीक पारिपट्टी।
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
15: ए बुढी, तिमीले भने जस्तै घर बने, हेर त, खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि।
10: सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
16: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
18: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
18: हाम्रा विशेषताहरू:
16: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
18: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
16: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
18: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
16: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062065।
19: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछेपानी।
20: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
19: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ। मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
21: आज पनि भात डढायौ के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
22: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
21: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
22: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
20: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
19: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
23: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
22: साँच्चै कि मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
23: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
22: हुन्छ नि, हुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: यस्तै यसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्नु त हो नि, मान सम्मान इज्जत बढेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
3: सेन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू सेन्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
24: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: सेन्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दूरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169142।
25: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9460141530।
26: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
27: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
26: कहाँ?
27: गण्डकी मेडिकल हल।
28: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
27: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउन परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
28: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक, कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिद्धेलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
26: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903069, मोबाइल 9840826926।
29: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
28: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
29: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा राईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
28: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
29: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
28: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855240420, 9801454674 र 9845230420।
0: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
1: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमेक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
0: इन्जिनियरिङ तर्फ सुमित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा सुमन गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
1: केवल पढाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
0: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
6: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113998 0164113 9867614181 9843325582 फेसबुक जेसीए स्कूल पोखरा
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल 12 103.8 मेगा

0: मरेन के हो
1: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश
5: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन केले मोनी लगाएर हो
6: साँच्चै कि मोनी नै लगाए कि बुढा मेरो तन मन त्यति मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोस चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोनी लाउने खालको छ
5: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
6: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
7: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98141 35622
8: ए सम्झि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झि
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झि खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
10: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
12: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
13: ए सबिना, यसको हतारमा कता हो?
14: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
13: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9808216142।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार सेवाहरू:
17: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
16: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
17: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
16: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
17: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
16: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
18: निसन्तान 15-52 समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर:
19: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
20: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
19: सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
18: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 062414233, मोबाइल 9968861887।
21: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
20: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
21: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
22: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
21: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
22: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
21: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
20: सम्पर्क फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल। बलको बीचमा दुलेगौडा।
0: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
1: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
3: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
1: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
3: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
1: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
3: यसबाट बस्न के गर्छ मिस?
1: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
3: यो चक्की कहाँ पाइन्छ मिस?
1: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
23: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
24: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
25: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
24: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
25: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
24: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
25: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
20: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
24: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
20: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
24: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
26: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
24: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
22: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
27: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
20: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
27: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भूज बहादुर सुनार।
25: मोबाइल 9800558537 र 9800665159।
20: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
25: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
20: ओके, ल डन।
25: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
20: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
25: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
2: तपाईं सुन्दै हुनुहुन्छ
4: साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल

0: कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भासु।
1: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
2: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
3: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एक्ले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
14: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855324475 र 9801132475।
17: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
18: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
17: बजारै भरे फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
18: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
19: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अनुमान भनेर प्रभुसँगको यो आत्मीय जीवनले म एकदमै आनन्दित महसुस गर्छु।
20: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
11: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
21: ए हेर्नुहोस् त, यो समाचार त कस्तो सुनेको छ, शेयर गरिदिउँ कि क्या हो?
22: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
23: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
24: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
25: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा बीपी चोक,
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
0: नमस्कार, रेडियो ढोबराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। निर्वाचन आयोगले सरकारलाई प्रतिनिधि सभा 105 सदस्यीय बनाउन सुझाव दिएको छ। आयोगले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन कार्यदललाई संविधान संशोधनको बारेमा राय दिँदै प्रतिनिधि सभा 105 सदस्यीय बनाउन उपयुक्त हुने सुझाव पठाएको हो। कार्यदललाई लिखित सुझाव दिँदै आयोगले हालको 275 सदस्यीय प्रतिनिधि सभालाई घटाउन सुझाव दिएको छ। स्थानीय तह घरदैलो गैर दलीय बनाउन सकिने पनि आयोगको सुझाव रहेको हो। आयोगले दिएको 21 बुधे सुझाव पत्रमा राष्ट्रिय सभाका अध्यक्षलाई नै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दिन सुझाव दिएको छ। साथै संघ र प्रदेशमा विज्ञ मन्त्री परिषद गठन गर्दा उपयुक्त हुने आयोगको ठहर रहेको छ। 21 वर्ष उमेरको नागरिकले प्रतिनिधि सभाको निर्वाचन र 30 वर्ष उमेर पुगेकाले राष्ट्रिय सभाको उम्मेद्वार बन्न उपयुक्त हुने आयोगको सुझाव पत्रमा उल्लेख गरिएको छ। उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरीले सोधपूछ गरेर छोडेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वहाँलाई हिजो दिनभरसँगै लिएर राति घरमै छोडेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आदेशमा वहाँलाई सोधपूछ गरेर छोडिएको बुझिएको छ। त्यसअघि वहाँलाई प्रहरीले जरूरी पक्राउ पुर्जे थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो। मुद्दा सचलाउने किसिमको केही आधार नदेखिएपछि उहाँलाई सोधपूछ गरेर मात्रै छोडिएको हो। पुष्करले चेन अफ कमाण्ड मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई मेसेज पठाएको आरोप रहेको छ। परराष्ट्र मन्त्री सुशील खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। आफ्ना भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा वहाँले भारत भ्रमण गर्न लाग्नु भएको हो। मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि शुरू भए आइतबार टुंगिने जनाएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्। व्यापार लगानी सम्पर्क ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्नेछन्। उच्चस्तरीय भ्रमणको नियमित आदान प्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारत बीचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री खनाल जेठ 24 गते स्वदेश फर्किनेछन्। राष्ट्रपति सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाले विशेष दूत सर्जियो गोलबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहिबार साँझ दिल्लीमा भेटवार्ता भएको हो। राष्ट्रपति सभापति लामिछानेले 5 दिने भ्रमणका लागि गत 18 गते नयाँ दिल्ली जानु भएको थियो। भाजपाको निमन्त्रणामा दिल्ली गएका वहाँ त्यस यता थुप्रै राजनैतिक भेटघाट गरिसकेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका नेताहरू लगायतसँग वहाँले भेट गरिसक्नु भएको छ। बिहिबार दिनभर पार्टी प्रवास कमिटिले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ गोरसँग भेटवार्ता गर्नुभएको हो। गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन्। गोर यसअघि गत वैशाखमा नेपाल आउनु भएको थियो। त्यतिबेला पनि वहाँले सभापति लामिछाने लगायतका राष्ट्रपा नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन विदा दिँदा विदा तथा असाधारण विदामा रहेका केही निजामती कर्मचारीहरू विदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताब खाना निजामतीमा व्यक्तिगत विवरण अद्यावधि नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त भएपछि सूचना जारी गरेको छ। मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताब खाना निजामतीमा अध्यावधि नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधि गराउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, विदा अवधि समाप्तिको कर्मचारी हाजिर भए नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना निजामतीसँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अध्यावधि गराउन अनुरोध गरिएको छ। मन्त्रालयले अध्ययन तथा असाधारण विदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने संकेत समेत दिएको छ। सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अत्याधिक विवरण सुनिश्चित गर्न यो सूचना जारी गरिएको जनाएको छ। विश्व वातावरण दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारा सहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद तथा सरकारवाला कार्यक्रममा उपस्थित हुने जनाएको छ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रबन्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिनुभएको हो। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। गण्डकी प्रदेश सरकारले गरेका 1381 महत्वपूर्ण निर्णयहरूको कार्यान्वयन अवस्था अज्ञात रहेको पाएको छ। महालेखा परीक्षकको आजौं वार्षिक प्रतिवेदन अनुसार विक्रमसम्म 2074 देखि 2081 264 वटा बैठकबाट भएका निर्णय के कति कार्यान्वयन भए भन्ने कुनै अभिलेख मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग छैन। प्रतिवेदनले निर्णय कार्यान्वयनको अनुगमन र समीक्षा नहुनुलाई सुशासनको गम्भीर कमजोरी मानेको छ। कार्यालयले कानून बमोजिम तयार पार्नुपर्ने एकीकृत वित्तीय विवरण समेत यो वर्ष पेश गरेको छैन। कार्यालयको बजेट खर्च गर्ने क्षमता पनि निकै कमजोर देखिएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 46 वटा चालू र 4 वटा पुँजीगत गरी 50 वटा शीर्षकमा प्रगति शून्य रहेको छ। प्रदेश वर्कशप स्थापना, विपद व्यवस्थापन कोष र विद्युतीय सुशासन जस्ता कामका लागि छुट्याएको 19,67,70,000 रूपियाँ 1 पैसा पनि खर्च हुन सकेन। काम हुन नसक्ने योजनालाई बजेटमा राख्नु र खर्च गर्न नसक्नुले सरकारी कार्यक्षमतामा प्रश्न उठाएको छ। संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा दुबई दैनिक सीधा उडान सञ्चालन गर्ने इच्छा व्यक्त गरेको छ। कम्पनीका जोखिम व्यवस्थापन तथा उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले विमानस्थलको करिब 6 घण्टा लामो स्थलगत निरीक्षण र प्राविधिक अध्ययनपछि यस्तो संकेत दिएको हो। फ्लाई दुबई विश्व प्रसिद्ध वायुसेवा कम्पनी इमिरेट्सको भगिनी एयरलाइन्स हो। फ्लाई दुबईको उडान शुरू भए पोखरा सिधै इमिरेट्सको विश्वव्यापी सञ्चालसँग जोड़िन सक्दछ। त्यसबाट पोखराको पहुँच विश्वका 300 भन्दा बढ़ी प्रमुख शहरसम्म विस्तार हुनेछ। यूरोप अमेरिका अफ्रीका तथा मध्य पूर्वका पर्यटकहरू दुवै हुँदै सहज रूपमा पोखरा पुग्न सक्ने वातावरण बन्न सक्दछ। पोखरा महानगरपालिकाका अनुसार फ्लाइ दुवैका अधिकारी कम्पनीका नेपाली प्रतिनिधि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल गणेश तथा अन्य सरकारवालाको उपस्थितिमा यसअघि पनि पटक पटक उच्चस्तरीय बैठक बसिसकेका छन्। ती छलफलहरू नियमित अन्तर्राष्ट्रिय उडानको आधार तथा पार्ने दिशामा केन्द्रित रहेको थियो। चार वर्ष अघि निर्माण गरिए पनि उपयोग विहीन बनेको तनहुँको भानु नगरपालिका एक साजमोटी स्थित भवनको बल्ल सदुपयोग भएको छ। लामो समयदेखि थन्किएर बसेको उक्त सरकारी भवन परिसरमा आज शुक्रबारदेखि विधिवत रूपमा भानु साजमोटी हाट बजार सञ्चालनमा आएको हो। भानु साजमोटी हाट बजार समितिको आयोजना तथा भानु नगरपालिकाको सहयोगमा शुरू भएको यो हाट बजार अबदेखि प्रत्येक हप्ताको शुक्रबार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म नियमित सञ्चालन हुनेछ। पृथ्वी राजमार्गको जुम्रे बजार नजिकै रहेको यस रणनीतिक स्थानमा हाट बजार शुरू भएसँगै जिल्लाका कृषकहरूले आफ्नो उत्पादन बिचौलिया रहित सीधै उपभोक्ता माछ बिक्री गर्न पाउने भएका छन्। हाट बजारमा ताजा तरकारी तथा कन्दमूल र फलफूल मात्र नभई स्थानीय स्तरमा उत्पादित मह तथा मौरीजन्य उत्पादन पशुपक्षी तथा दूधजन्य पदार्थ लोकल कुखुरा तथा अण्डाका साथै ग्रामीण क्षेत्रमा बुनिएका डोको नाम्लो जस्ता परम्परागत हस्तकलाका सामग्रीहरू समेत बिक्रीका लागि राखिने समितिले जनाएको छ। विद्युतीय सवारी साधनमा लाग्ने भन्सार तथा करको दर परिवर्तन हुने सूचना पहिले नै बाहिरिएको आशंकापछि मुस्ताङको कोरोला नाका हुँदै नेपाल भित्राएका 775 वटा विद्युतीय गाड़ी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। राजस्व छली र भन्सार प्रक्रियामा चलखेल भएको हुन सक्ने सूचनापछि सुरक्षा निकायले विशेष निगरानी बढ़ाउँदा गाड़ी मुस्ताङ पर्वत र कास्की जिल्लाबाट ती गाड़ी समातिएका हुन्। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक विष्णु प्रसाद भट्टले भन्सार कागजात पत्रमा फ्रडको शंका देखिएकाले गाड़ी नियन्त्रणमा लिएको बताउनु भएको हो। उहाँकाअनुसार बुधबार रातिदेखि बिहिबार बिहानसम्म सञ्चालन गरिएको कार्यवाहीका क्रममा ती गाड़ी समातिएका हुन्। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर तथा अत्याधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विभाग अनुसार कोशी मधेश बागमती कालीगण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा योभन्दा बढ़ी रहने सम्भावना रहेको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने कमजोरी हुने बढ़ी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोश हुने मांसपेशीहरू दुख्ने बान्ता हुने लगायत लक्षण देखिन सक्ने भएकाले त्यसबाट बस्न विभागले सबैमा अनुरोध गरेको छ। यसै विपद राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न हल्का रंगका खुकुला कपड़ा लगाउन प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वास्थ्यकर खाना खान सुझाव दिएको छ। लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइम कासिमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्ध विरामका लागि सहमति जनाए लगतै हिजबुल्लाहको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लड़ाईको दिगो अन्त्यको लागि अन्तिम मौका भन्नुभएको छ। हिजबुल्लाहले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ। इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात गरिएको छ र इरान समर्थित लडाकु समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राखेको छ। अब अन्त्यमा खेल समाचार। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा काठमाडौँमा चलिरहेको 16 राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ नयाँ कीर्तिमान बनेको छ। हिजो त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको छात्र 4x400 मिटर रिले दौड़मा गण्डकी प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो। गण्डकीका अतीत थापा, आर्यन राणा मगर, अंकित राणा भाज र सुदीप भण्डारीले 3:27.9 सेकेण्डमा दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन्। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ, सुदूरपश्चिम प्रदेश तेस्रो भएको हो। यसै छात्र 4x400 मिटर रिलेमा बागमती प्रदेश पहिलो भएको छ। सुरुचि मोक्तान, अनिशा थारू, भगवती खड्का र शर्मिला लेखकको टोलीले 4:18.1 सेकेण्डमा दूरी पूरा गरेको हो। लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। राष्ट्रपति रनिङ सिल खेलकुद प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेकोन्दो र उसु गरी 6 खेल विधामा प्रतिस्पर्धा भइरहेको छ। साथै प्रदेशका 686 खेलाड़ी सहभागी यस प्रतियोगितामा कुल 66 स्वर्ण पदकका लागि प्रतिस्पर्धा जारी रहेको छ। हस्त बिहान 10 बजेको ठोलबाट हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा चाहिँ महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प स्टोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको सामान

0: दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
0: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9540-61268 र 9560-62268।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560-23420, 9801-54674 र 9460-23420।
6: सान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841-33101 र 9468-83522।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिश बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुदुङ्गी।
7: हाम्रा विशेषताहरू
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
7: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
10: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
10: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
11: यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
11: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
13: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
12: र 98678187।
14: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
15: ल हेर यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
14: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141142 98560231128 98462014726।
15: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
16: ओम भगवती मेटल एन्ड स्टील उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई गाछी पानीमा मेटल स्टील फन पर्कका सबै सामान चाहिने कति मजा एकै ठाउँमा तर जलिनी पाइने।
14: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
17: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
14: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
17: प्रोप्राइटर ओंकार नागिला सम्पर्क 98560601013 98067994।
15: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
15: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
19: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98114353005।
20: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज,
21: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM to 12 PM।
22: इट्स टाइम फॉर कॉलिंग टाइम
21: ओनली ऑन रेडियो ढोरबाराही।

हेलो गुड मर्निङ दर्शक नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा म कार्यक्रम प्रस्तुत अनु मल्ल सदाजी आज पनि प्रोग्राम लिएर तपाईँमा आज उपस्थित भइसकेको छु भने यसरी नै हामी फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौ। ठिक यस्तै समय 10:30 देखि अबको 12 बजेको समयसम्म यो 1.5 घण्टाको समय चाहिँ श्रोता साथीसँगको रमाइलो अनि मिठा मिठा कुराकानी सँगसँगै आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौ है, जहाँ चाहिँ साथीहरूले सुनिराख्नु भएको गीत संगीत आज चाहिँ चिन्ने दिन रहेको छ। थोरै भाग लाग्छ अनि यहाँले थोरै भाग मात्र नै अब कसको आवाज हो त, अब कुन चाहिँ गीत हो त भनेर चिन्ने दिन रहेको छ भने 0625-4142-00 बाटो भएर केही क्षण हामी साथीलाई सहभागी गराउँछौ र साथमा चाहिँ इन्टरनेट अनलाइन मार्फत पनि www.radio.barahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। र प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेम आवासन सुनजाति पसल दिलेगौडाले, प्रोभाइडर हुनुहुन्छ मिन बहादुर सुनार भने अहिलेको लागि कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै एउटा मिठो गीतबाट पहिला कार्यक्रमको सुरुवात गरिहाल्छौ अनि त्यसपछि हामी साथीहरूलाई पनि सहभागी गराइहाल्छौ। फोन डाल गर्दै गर्नुहोला मौरी त्यसै भुल्दैन अनि माइहाल्नु सुमधुर गीत रहेको छ। अब मुखारुङको चाहिँ आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: हजुर म उरी त्यसै घुम्दै नानी मायालु फूल फुलेको डालीमा सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 95.4 14.2 0.0 को बाटो भएर आउन सक्नुहुन्छ। फरक बार फरक श्रृंखलाको साथमा हामी हप्ताको सातै दिन आउने गर्दछौ भने आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौ र आज ट्र्याक गेमको लागि चाहिँ अब श्रोता साथीले चाहिँ अब लोक भाकाको चाहिँ आवाज चिन्नुपर्ने हुन्छ किनकि हामी आधुनिक गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिएसँगसँगै अब कहिलेकाहीँ मेसो मिलाएर चाहिँ अब लोक संगीतको ट्र्याकहरू पनि लिएर आइरहेका हुन्छौ र जुन चाहिँ आज रहेको छ 95.4 14.2 0.0 को बाचोबारे यहाँले चाहिँ आवाज चिन्नुपर्ने हुन्छ। सहभागिता जनाउनको लागि 95.4 14.2 0.0 को टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमे महाभूषण सुनसादी पसल दिलगौडाले। अनि सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगनाहरू खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेर गरिनका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ। यहाँले गएर चाहिँ सेवा सुविधा लिन सक्नुहुन्छ। प्रोप्राइटर हुनुहुन्छ मिन बहादुर सुनार, सम्झन सक्नुहुन्छ उमे महाभूषण सुनसादी पसल दुलेगौडालाई। र त्यसै गरी हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर छ, प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरे फेन्सी एण्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ हरिन कुमार श्रेष्ठ भने ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू त्यस्तै युके स्वेटर, मणिपुरी, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, कोरेन्टी, दौरा सरवारहरू अनि अब पास्नीको कपडाहरू सँगसँगै परम्परागत जाति गरगनाहरू पनि चाहिएमा चाहिँ गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ भने हप्ताको सातै दिन आइरहँदा चाहिँ हामी बाह्र पछि एकजना साथीलाई चाहिँ विजय गराउँछौ अनि विजय साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्ने यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै। पक्कै पनि श्रोता साथीहरू बिहानको समय अब काम कार्यमा व्यस्त पनि हुनुहुन्छ होला, साथमा हामीलाई रेडियो चुनन गरेर सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा पनि छ अनि सुन्दै हुनुहुन्छ भने अन्तिम समयसम्म पनि सुनेर साथ दिनुहोला। अनि आज म्युजिक ट्र्याक गेम खेल्नको लागि चाहिँ त्यो क्रममा भने कोही सहभागी साथी चाहिँ हामीसँग लाइनमा हुनुहुन्छ, ढिला नगरी स्वागत गरिहालौ। हेलो नमस्ते हजुर।
1: हेलो
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजीलाई। अनि प्रेमजी के गर्दै हुनुहुन्छ अहिलेको समय? कार्यक्रम सुन्दै हुनुहुन्छ है। अनि के छ आज तपाईँको कास्कीतिर चाहिँ अब गर्मी कतिको छ के छ? कास्कीतिरको हालखबर सोधेको कि प्रेमजी। एकदमै गर्मी छ है, एकदमै चिसो चिसो
1: भयो।
0: हाम्रो दुलेगौडातिर पनि उस्तै नै हो, पानी परेको छैन अनि घाम चाहिँ मजाले लागेको छ कि त्यही भएर सोधेको। अनि आज हामीले चाहिँ अब लोक ट्र्याकहरू लिएर आएका छौ अनि कतिको रेडी हुनुहुन्छ त नि? भाग चाहिँ लिनु भएको है। ल त्यसो भए म तपाईँको लागि एउटा ट्र्याक बजाउँछु, ध्यान दिएर सुन्नुहोस् है त।

0: ल यो गीत चाहिँ सुन्नु भएको थियो कि थिएन हाम्रो प्रेमजीले? नाम चाहिँ आएन ल बर्बादै भयो नि त है। अब धेरै साथीहरूले चाहिँ अब सुन्नु भएको गीत पनि भनेर मैले चाहिँ ट्याक्कै ट्र्याकमा राखिहाले, यो आवाज चाहिँ चिन्नु भएन, नामै आएन। अरू गीतहरू भन्यो भने चाहिँ आउँछ होला कि आउँदैन होला? अहिले चाहिँ ठ्याक्कै आएन है। ल अब धेरै गीतहरू पनि छ, अब रुमालाई बाटो छेकाउला भने पछिल्लो गीत पनि छ कि एकदमै ट्रेन्डिङ जस्तो, अरू गीतहरू पनि छ कि नाम भन्यो भने आउँछ कि अब नाम चिनाइदिइहाल्ने होला? आएन है। यो आवाज भन्ने रहेको थियो खेल सेन्चुरी भनेर नाम सुन्नु भएको छैन? खेल सेन्चुरीको आवाज हो नि त है। ल नेक्स्ट टाइम चाहिँ मिलाउने गरेर चाहिँ सबै त जनाउनु होला, अनि अहिलेको लागि भने साथीलाई सम्झनुहोस् अनि हामी छुट्टिनु पर्छ है।
1: अनि अर्को बहिनीहरू हुन्छ खोकी माया कि हुनुहुन्छ त्यो नाम गुरुहरू, अनि टेबी छेत्री अमृत प्रातन, अनि साइबाको नरेन्द्र रिमाल भन्दा विराट छ।
0: बिदा हुन्छौ, नमस्कार। छुट्टिन्छौ, उहाँ हुनुहुन्थ्यो भर्खर यसरी सक्नु भएको छ, प्रेमजी हुनुहुन्थ्यो कास्कीदेखि। र आज चाहिँ यसरी नै हामी लोक ट्र्याकहरू चाहिँ लिएर आएका छौँ, सहभागिता जनाउन सक्नुहुन्छ। खेम सेन्चुरीको चाहिँ अब हामीले भने अब आधुनिक गीत नै त सुन्न सकिँदैन, तर उनको रचनामा रहेको अहिले पछिल्लो समयको चाहिँ अब मायालाई के दिउँ म बैना भन्ने गीत चाहिँ एकदमै इन्टरटेनिङ पनि छ, अनि मुभीको सङ पनि हो। अब मिलेसम्म हामी केही सिनमा सुनाउँछौ। अहिले भने फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। दर्शन हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई।
2: धन्यवाद।
0: अनि के गर्दै हुनुहुन्छ त नि यो बिहानीको समयमा? लामेश्वरातिर घाम लागेको छ कि छैन अहिले?
2: बिहान हुँदै अब त घाम चर्केर म त महारो हो हजुर।
0: बिहान पनि दिउँसो सुरु भइसके जस्तो छ है। अनि लामेश्वरातिर अब महाराज जाने ठाउँतिर चाहिँ अलिकति ओझेल ओता लाग्ने ठाउँ, अलिक शीतलो ठाउँ छैन? है ल ठिकै छ। अब आफ्नो जो गर्दै अब अहिले छाता छ होइन, छाता ओढ्ने अनि अब छत्री ओढ्ने, अब आफै शीतलो हुने बस्ने है। ल समय मिलेसम्म अब आराम पनि गर्नु पर्यो होइन, आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला, अब राम्रोसँग महारा अब रेखदेख चाहिँ गर्नु होला के रे। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन आज?
2: अब प्रोग्राम के रहेछ भनेर फोन हालेको, ठ्याक्कै लगाइहाले
0: ठ्याक्कै लगाइहाले। आज त आवाज चिन्ने दिन हो क्या। आज अब हाम्रो जित बहादुरजीलाई लोकगीत धेरै मनपर्छ भनेर लोकगीतको ट्र्याक लिएर आएको छु है। हजुर, आज आवाज चिन्नु पर्यो। आज लोक भाकाको ट्र्याकहरू चाहिँ छ यहाँले चाहिँ अब कतिको सुन्नु हुँदो रहेछ भनेर आज टेस्ट गर्दैछु कि म। ल ठिकै छ, त्यसो भए म बजाइहाल्छु के रे है। अब सकेसम्म मिलाउने आवाज चिन्ने प्रयास चाहिँ गर्नु होला, अहिलेको लागि म बजाइहाल्छु है त।
2: हुन्छ हुन्छ।

0: ल झलीको तिम्रो याद अरे कि ल यो गीत सुन्नु भएको थियो कि थिएन पहिला त भनिदिनु पर्यो
1: सुनेको हो यसको नाम मैले बिर्सेको के भन्छु
0: भन्थ्यो एकदमै मेला महोत्सवतिर होइन अनि फेरि अब मोबाइलमा हेर्ने ल के होला त
1: यसको नाम त मैले सुनेको हो गीत पनि पहिला थियो सुनिरहेको गीत हो
0: गीत पनि एकदमै कायदाको छ होइन
1: अर्को के भन्छ सुनिरहेको गीत हो यो नामै बिर्स्यो नि त्यसको
0: अब के गर्ने होला त अलिकति हिन्दी भन्ने चाहिँ आउला त ल अलिकति भन्दा अबाट चाहिँ नाम सुरु हुन्छ है हजुर ल त्यसो भए चाहिँ अब नाम भन्यो भने चाहिँ ला यो त हो नि भन्ने हुन्छ होला है ल ठिकै छ अब गाह्रो परेको भए चाहिँ अहिलेको लागि म सुनाउँछु अनि त्यसपछि अर्को पाली चाहिँ एकदमै याद गर्नुपर्छ है ल यो आवाज चाहिँ रहेको छ अर्जुन सापको ताको ल ठिकै छ अहिलेको लागि भन्ने एउटा रमाइलो मायालाई के दिउँ म बैना भन्ने गीत हामी सुन्दैछौँ कसलाई सुनाउन चाहनुहुन्छ ल ठिकै छ अब गाह्रो परेको भए चाहिँ अहिलेको लागि म सुनाउँछु अनि त्यसपछि अर्को पाली चाहिँ एकदमै याद गर्नुपर्छ है

0: तलाई अनि अघि आउने पछि आउने साथी भाइहरूलाई भन्दै बिदा हुन्छु. नमस्कार.
1: सुकिन्छौ. नमस्कार. उहाँ हुनुहुन्थ्यो, अब नाम त कस्तो सुनेको हो भन्दै हुनुहुन्थ्यो है, तर चाहिएको बेला आइएन भने त के हुन्छ र है. साथीहरूले सुनिराख्नु भएको यसरी नै अब एकदमै मनपर्ने गीत सङ्गीत अब ट्रेन्डिङ सँगसँगै सुनिराख्नु भएको, त्यसमा पनि लोक ट्र्याकहरू चाहिँ लिएर आएको छु. सवाल त जनाउन सक्नुहुन्छ. अहिलेको लागि भने एउटा रमाइलो गीत अघिबाट राख्छु भनिरहेको थियो. खेमसेन सुरानी, दीपिका बयम बोमगर, अलिकति लोक शैलीको छ तर पनि आजको हाम्रो प्रोग्राम पनि त्यस्तै छ. यसो अहिलेको लागि भने यो नेपाली मुभीबाट पनि रहेको छ. यो गीत सँगसँगै हामी कार्यक्रमको पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चाहिँ लगतै पुनः उपस्थित हुन्छौँ. हामीसँगै रहनुहोला है त.

0: This is Radio Dhur Barahi, 103.8 MHz.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको

0: तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122 9058 र 9460279246।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर एग्जमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
10: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
10: प्रोप्राइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
12: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
13: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 06414233, मोबाइल 98678167।
14: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
15: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
15: निराशा बढ्नु, खुसी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
15: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
15: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
15: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
15: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
17: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
16: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
17: सेवा लिने क्रममा चाहिने जानकारी:
16: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
17: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
16: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
17: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
18: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
19: स्टुडियो अहिले बिहानको 11 बज्यो।
20: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राममा 11 बजेको टाइम सक्नु अगाडि सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम र सहभागिता जनाउनको लागि 0652414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। 0652414200 टेलिफोन लाइन मार्फत मिठा मिठा कुराकानीको साथमा हामीसँग जोडिन सक्नुहुन्छ। र आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक प्रोग्राम खेलिरहेका छौं भने जहाँ चाहिँ अब शुरूआतीबाट नै यहाँलाई जानकारी गराइरहेको छु। सदा प्रोग्राममा हामी आधुनिक गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौं र दिइरहन्छौं अनि त्यसमा पनि आज चाहिँ हामी म्युजिक ट्र्याकिङको लागि चाहिँ अब लोक भाकाको ट्र्याकहरू चाहिँ लिएर आएको छ, किनकि साथीहरूलाई धेरैलाई चाहिँ अब लोक भाका मन पर्थ्यो नि भनेर चाहिँ सुनाइराख्नु भएको हुन्छ। सो गेमको लागि भने हामीले लोक भाकाको ट्र्याकहरू चाहिँ लिएर आएछौं। सँगै यहाँले चाहिँ आज आवाज चिन्नुपर्ने हुन्छ है, अनि हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छौ मेमा भूषण सुनसादी पसल दुलेगोडाले प्रोपाइटर हुनुहुन्छ। मेन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ। यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सबले प्रोपाइटर हुनुहुन्छ। आर्यन कुमार श्रेष्ठ भन्दै अहिलेको लागि भने अब लोक शैलीको गीतहरू पनि राखिरहेको छु, विशेष गरी अब आधुनिक शैलीको लोकगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेको छु भने गीत सुन्नु पूर्व चाहिँ कोही साथी लाइनमा हुनुहुन्छ, सकेसम्म हामी साथीलाई नै सहभागी गराउँछौ। त्यहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, फुल्ला हजुरले हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो नरेन्द्रजीलाई। अनि के छ हाम्रो नरेन्द्रजीको हालखबर अनि त्यस्तै गरी स्याङ्जातिरको हालखबर? त्यही त, घाम चाहिँ हिजो आज अब पानी पर्यो हुन्छ, अनि पानी नपर्दा गर्मीले उखुम गर्मी हिजो आज बढ्दैछ। त्यही त, हिजो आज पानी नपरे चाहिँ गर्मी बेसरी बढेको छ कि नरेन्द्रजी, कसो गर्ने हो? त्यही हो, अब यो गर्मीयामको समयमा अब भर्खरै गर्मी सुरु हुँदा चाहिँ अलिकति गाह्रै पर्ने कि। त्यही त, चिसो भने चाहिँ नखाने पिउने बस्ने चिसो चिसो हुने अनि हामीलाई पनि सुनेर साथ दिनुपर्छ है। अनि स्याङ्जातिरको हालखबर सँगसँगै आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? भर्खरै सुन्नु भएको भनेपछि आज चाहिँ अब आवाज चिन्नु पर्ने हुन्छ के अरे। हाम्रो नरेन्द्रजीलाई लोकगीतहरू चाहिँ कतिको मनपर्छ? ल हुने हो के अरे, अब खै भन्नुभएको छ है। ल ठिकै छ, अहिलेको लागि एउटा आवाज राखिहाल्छु। ल ठिकै छ, अब लकी पनि हुनसक्छ कि त है, ध्यान दिएर सुन्नुहोस् है। ल

0: रामजीखाँडको होला त छिमेकी नै हो भएर आवाज चिनिहालेको होला त
1: 100%।
0: धेरै धेरै बधाई छ हाम्रो नरेन्द्रजीलाई रामजी खाँडको भन्दै हुनुहुन्थ्यो है आवाज पनि अब मिठो छ मिल्ने भए चाहिँ हामी रेडियो प्रोग्राममा पनि राख्थ्यौँ है तर नमिल्ने अहिलेको लागि चाहिँ अब लोकशैलीकै एउटा गीत छ कि म्याग्दी रुमाले भन्ने गीत कतिको मनपर्छ यो चाहिँ रोल नम्बर 1 भन्ने एउटा अब विद्यार्थी जीवनको एउटा मुभी छ कि हजुर रोल नम्बर 1
1: हजुर हजुर
0: प्रशान्त शिवाकोटीको अनि यो सुमधुर आवाज हामी केही सिनमा राख्दैछौ यो गीत चाहिँ कसले सुनाउन चाहनुहुन्छ ओके नमस्ते बाई बाई छुट्टिन्छौ मिठो गीत थियो है रामजी खाँडको भनेर उहाँले चाहिँ ठ्याक्कै चिन्न सक्नु भएको छ यसरी नै सहभागिता जनाउन सक्नुहुन्छ 0564 14 2 0 0 को बाटो भएर आज चाहिँ लोक ट्र्याकको चाहिँ यहाँले आवाज चिन्नु पर्ने हुनेछ र अरूको दिनहरूमा चाहिँ हामी लोक ट्र्याकमा अब कस्तो कस्तो ट्र्याकहरू लिएर आउँछौँ त भन्दा यहाँले चाहिँ अब गीतको थोरै भागमा त राख्छ यहाँले गीतको धुन मार्फत अब म्युजिक मार्फत नै कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ कहिले काहीँ चाहिँ अब बीचको अन्तरा लिएर आएको हुन्छु गीतको बीच भाग यहाँले चाहिँ मुखदा अर्थात गीतको टाइटल चाहिँ के हो त भनेर चाहिँ चिन्नुपर्ने हुन्छ कहिले काहीँ अब आधुनिक सिङ्गरहरूको आवाज चिन्नुपर्ने हुन्छ है यसरी नै हामी अरू बारहरूमा आउने गर्छौँ अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते कार्यक्रममा धेरै
1: धेरै
0: अनि रेडियो प्रोग्राम आज कुन समयबाट सुन्दै हुनुहुन्छ अनि हाम्रो अमृतजीले चाहिँ अहिलेसम्म राखेको ट्र्याकहरू चाहिँ चिन्नु भएको थियो कि थिएन चिनिराख्नु भएको थियो है अब सबै सुनिरहेको गीतहरूलाई नै हामी
1: ठिकै
0: छ अहिलेको लागि भने म तपाईँको लागि ट्र्याक राखिहाल्छु है त

0: हाम्रो अमृतजीले चाहिँ ट्याक्कै चिनिसक्नु भएको
1: हो. हजुर एकजना मैले चर्चिल गीत हुन्थ्यो, उहाँले चाहिँ गीतहरू मात्रै लेख्नुहुन्थ्यो होइन.
0: हजुर
1: अहिले लाइफमा आइरहनु भएको
0: छ. अनि तपाईँलाई उहाँको आवाजहरू चाहिँ कतिको मन पर्छ त नि. हजुर यो मिठो आवाज अब यहाँले अब चिनिदिनु भयो, अब ढिलै भए पनि यहाँलाई ल धेरै धेरै बधाई. सँगसँगै रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नु होला. अब केही छिनमा अघि भनेको एउटा म्याग्दी रुमाले गीत सुन्दैछौ, त कसलाई सुनाउन चाहनुहुन्छ? नमस्ते भाइ भाई बसन्त सापकोटा भनेर त उहाँले चिनिसक्नु भयो है, आवाज चिनिसक्नु भएको छ. अब शब्द संगीतहरू मात्र लेख्नुहुन्थ्यो पहिला पछिल्लो समय चाहिँ भन्दै हुन्थ्यो. यो मायाली बोलको गीत पनि अब गलकटे छिटो मायाली यो गीत पनि एकदमै ट्रेन्डिङ चाहिँ रहेको थियो, र त्यसमा पनि ठ्याक्कै मलाई याद आउने भनेको चाहिँ बसन्त सापकोटा भन्ने बित्तिकै एउटा मतलब गाउँले छिटो भन्ने एउटा गीत पनि छ कि, अनि खान्छु तरकारीमा गीत छ, अनि एकदमै मलाई चाहिँ रमाइलो लाग्थ्यो है. अब मिलेसम्म राख्थ्यौ तर अब लोक भाकाको कार्यक्रमहरूमा चाहिँ यहाँले सुन्न सक्नुहुन्छ. अहिलेको लागि चाहिँ तपाईँ माझ राख्दैछु पछिल्लो समय एकदमै चर्चामा रहेको प्रशान्त शिवाकोटीको आवाज पनि हामीले मजाले सुन्न सक्छौ, अनि साथमा शान्तिश्वरी परियारको आवाजमा सजिएको यो गीत सँगसँगै केही छिन पश्चात उपस्थित हुन्छौ. यहाँ भने कतै नजानु होला, हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम, अनि फोन डायल गर्दै गर्नुहोला 0562 7142000 है त.

0: हजुर, लाखौंको पिरिम मेरो नलौ हतारमा समधुर गीत रहेको थियो। तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु। यो मिठो आवाज सँगसँगै अब भने हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ र मिठा मिठा गीत सँगसँगै हामी आज टेलिफोन लाइन मार्फत साथीसँगको मिठा मिठा कुराकानीको साथमा चाहिँ आज म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ र कोही सहभागी साथी हुनुहुन्छ लाइनमा, एकजना साथीलाई सहभागी गराइहाल्छु। हेलो, नमस्ते हजुर।
1: नमस्ते।
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई।
1: धन्यवाद।
0: अनि के छ बागमालातिरको आजको नयाँ नौला हालखबर लक्ष्मीजी?
1: ठिकै छ, हिजो अस्तिकै
0: जस्तो घाम लागिरहेको छ है नि त। अनि तपाईँको चाहिँ के कस्तो छ र यो घमाइलो दिनहरू, यो अलिक गर्मीको समयहरू कसरी कटाइराख्नु भएको छ?
1: घरमै बस्ने अनि घरकै काम गर्ने,
0: घरकै काम कार्यमा व्यस्त व्यस्त हुनुहुन्छ है। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? रेडियो प्रोग्राम पनि सुन्दै हुनुहुन्छ भनेपछि अब तपाईँको लागि चाहिँ अब ट्र्याक राखिहाल्छु। यहाँले अब आज लोक ट्र्याक हामी सुन्दैछौँ भनेर थाहा छ कि छैन?
1: थाहा छ
0: है। म एउटा मिठो आवाज राख्दैछु, ध्यान दिएर सुन्नुहोस् है, कसको आवाज होला त?

0: समीक्षा अधिकारीको होला त ल समीक्षा अधिकारीको आवाज चाहिँ हो कि भएन म चेक गरिहाल्छु है त धेरै धेरै बधाई छ हाम्रो लक्ष्मीजीलाई पनि रेडियो प्रोग्राम चाहिँ अन्तिमसम्म सुन्दै गर्नु होला अनि हाम्रो लक्ष्मीजीलाई चाहिँ समीक्षा अधिकारीको आवाज चाहिँ कतिको मनपर्छ त नि
1: मनपर्छ
0: है अब मिलेसम्म हामी समीक्षा अधिकारीको गीत पनि सुन्छौँ केही समय पश्चात अहिलेको लागि भने डोको बुन्ने निगालो चोयाले भने गीत सुन्दैछौँ को कसलाई सुनाउन चाहनुहुन्छ
1: सर्वप्रथम हजुरलाई अनि रेडियो ढोरबराई होल युनिट अनि मभन्दा अगाडि आउने साथीहरू मभन्दा पछाडि आउने साथीहरू र मलाई लक्ष्मी लन्चल भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु नमस्कार बाई बाई
0: ओके नमस्ते बाई बाई सुधा दिदी रहनुहुन्थ्यो लक्ष्मी लन्चल चाहिँ मिठो आवाज चाहिँ उहाँले चिनेर गइसक्नु भएको छ अहिलेको लागि चाहिँ केहर लिम्बुको आवाजमा सजिएको यो गीत सँगसँगै जान्छौँ छोटो व्यवसाय विश्राममा विश्राम पश्चात हामी साथीलाई फेरि यसरी नै पुनः सहभागी गराउँछौँ कतै नजानु होला हामी सँगै रहनु होला है त

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधे मयम चिसा पानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसा पानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
7: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हुने, मान सम्मान इज्जत बनेको,
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, दुर्बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बन्केवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 98171-16069, राजु विश्वकर्मा, 98087-69142।
11: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
12: हो नि, पोखरा मुस्ताङदेखि बन्देपुरसम्म, मनाङ, लङजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि, हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
13: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं, हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रदेश रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
14: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
15: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
14: हस् मम्मी।
16: मैले सुने छोरी, ल जाम हिँड।
15: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
17: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
15: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
17: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
19: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमेक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
18: इन्जिनियरिङ तर्फ सुबित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
19: केवल पढाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
18: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
20: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113598 0164113598 9867614181 9843352582 फेसबुक जेसीए स्कूल पोखरा
21: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
22: दिदी पनि नमजार झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
23: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
24: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
25: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
26: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौ वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कल इन टाइम र सवाई त जनाउन सक्नुहुन्छ 0965414200 बाटो भएर। अनि प्रोग्रामको साथमा श्रोता चाहिँ आज पनि तपाईँको साथमा म सधैँछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन सबको 12 बजेको समयसम्म र आज फ्राइडेको एपिसोडमा रहेर हामी म्युजिक ट्र्याक गेम चाहिँ खेलिरहँदा अब लोक ट्र्याक पनि रहेको छ, साथीहरू अब सहभागिता पनि जनाइराख्नु भएको छ है। अनि सुन्दै भने तपाईँहरू पनि आउन सक्नुहुन्छ। कतिको चाहिँ अब हुन्छ नि तयारी गरेर आफूलाई मनपर्ने पनि हुन सक्छ होइन त। सो कोही साथी अहिले भन्ने लाइनमा हुनुहुन्छ, ढिला नगरी स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। नमस्ते हजुर, दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नासाजीलाई। अनि के छ त लेखनाथतिरको नयाँ नौला हाल खबर? अझै बढी गर्मी छ है। अनि खानपिन चाहिँ धाएको छ कि छैन त हजुरको? खाना पनि भइसक्यो है। ल ठिकै छ, अब आज दिउँसो चाहिँ अब ड्युटी जाने कि अब छुट्टी हो कि के कस्तो छ दिउँसोको तयारी? अब पाउने 6 बजेतिर भने चाहिँ अझै समय छ है। दिउँसाको समय निन्द्रा पनि पुऱ्याउनु पर्यो। ल ठिकै छ, अनि आज रेडियो प्रोग्राम कतिको सुन्नु भएको छ त नि? ढोरबाराई अब सुनेर पनि साथ दिनु होला। अनि आज ढोरबाराईतिर चाहिँ अब लोकगीतको ट्र्याकहरू बजिरहेको छ कि, अनि यहाँले आवाज चिन्नु पर्ने हुन्छ। अब साथीहरूलाई चाहिँ अब अहिलेसम्मको साथीहरूले कसैलाई गाह्रो पर्यो, कसैले मिलाइराख्नु भएको छ है। अब दाजुले के गर्नुहुन्छ, एकदमै बी रेडी है, सकेसम्म मिलाउनु होला। अनि अहिलेको लागि भने आवाज राख्छु है त।

0: लौ छैन र माया होइन र माया भनी रोक्दै आवाज चाहिँ कसको होला त नि? प्रशान्त तामाङको भन्नुहुन्छ।
1: परे
0: परोस् नपरे नपरोस् ल म पनि सुन्नै हाल्छु है। र के भयो त रहेन रहेछ नि त प्रशान्त तामाङको त अब लोक भाका भनेपछि त अब प्रशान्त तामाङको लोक भाकाहरू पनि छ होला त अलि थोरै छ होला है भए पनि अलिकति के भन्छ झाउरे खालको चाहिँ सुनेको थिएँ होइन अब गुरुङ गीतहरू चाहिँ सुनेको थिएँ तर यो आवाज चाहिँ अब प्रकाश धुतराजको आवाज सुन्नु भएको छ। प्रकाश धुतराज हो नि त अनि यो गीत चाहिँ सुन्नु भएको थियो कि थिएन?
1: गीत त सुनेको थिएँ
0: ए पछिल्लो समयमा चाहिँ अब मनमाया बोलको गीत पनि एकदमै चर्चामा छ नि अब रिमै अब राम साइली भनेर सुन्नु भएको छ कि छैन एउटा गीत राम साइली सँगसँगै अब पछिल्लो समय एकदमै चर्चामा पनि छ है अनि ठिकै छ अहिलेको लागि भने अघि साथीले चाहिँ एउटा समीक्षा अधिकारीको आवाज मिलाउनु भएको थियो अनि उनको आवाजमा एउटा गीत सुन्न पनि बाँकी नै छ को कसलाई सुनाउन चाहनुहुन्छ? ओके नमस्ते सुटिङ सो बाई बाई वहाँ हुनुहुन्थ्यो लेखनाथदेखि अब हिजो जस्तो छ हिजो भन्दा पनि अझै गर्मी छ भन्दै हुनुहुन्थ्यो। गर्मी गर्मी महसुस छ होइन घाम लागिरहेको छ अब टाढाको यात्रा गर्न पनि अलिकति गाह्रो भइरहेको छ होला अब काम गर्न पनि अब उत्तिकै गाह्रो छ होला काम गर्दैछौ भने पनि एकदमै बस्दै आराम गर्दैछु तलोमा बसेर चाहिँ काम गर्नु होला है किनकि गर्मी छ नि त है अब काम कार्य भन्ने कुरो हुँदै गर्छ सँगसँगै साथमा अब आराम विश्राम पनि गर्नु होला अनि साथमा हामीलाई पनि सुनेर साथ दिनु होला। अहिलेको लागि भने हामी एउटा गीत सुनौ कि भनेको ठिकै छ साथी हुनुहुन्छ पहिला साथीलाई नै सहभागी गराउँछु। हेलो नमस्ते हजुर कार्यक्रममा धेरै स्वागत छ है हाम्रो धर्माई दिजुलाई।
2: हजुर धन्यवाद धेरै धेरै दिनमा
0: किन होला त किन होला त यस्तो धेरै धेरै दिन पुऱ्याइदिनु भएको हामीलाई अनि यति लामो दिन हुँदा पनि यति बिजी हाम्रो दिजु चाहिँ कतातिर बिजी होला त नि साह्रै बिजी
2: बिहार बनाउन थालेछ मन्दिर बनाउन माथि मिस्त्रीहरू आउँछ दिनमा घाम लाग्यो भनेर राति पनि बनाउँछ घर त न दिनमा सुख न राति
0: ल ठिकै छ अनि अब यो व्यस्तता सँगसँगै हामीसँग जोडिनु भएको छ एकदमै खुसी पनि लाग्यो है अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन होला? ल हामी चुनाउँदै गर्छौँ सकेसम्म आवाज चिन्ने प्रयास गर्नु होला अहिले भने सुनाइहाल्छ है त

0: एउटा छिने पनि जाने पनि डकस लाउने माया ली कसको आवाज होला त समीक्षा अधिकारी हो कि झैला थियो के अरे है अघि हाम्रो अमृतजीले पनि सोही गीतको चाहिँ अब सिङ्गरको नाम पर्दा चाहिँ अब बसन्त सापकोटा भनिहाल्नु भएको थियो अब हाम्रो दिदीले पनि अब समीक्षा अधिकारी भन्नुभएको छ अब के होला त सुनौ है त बजार अब कस्तो बज्ला है त आज ला समीक्षा अधिकारीको
1: रहेछ
0: पनि अनि समीक्षा अधिकारीको आवाज चाहिँ हामीले अघि पनि सुनाइसकेको थियो अहिलेको आवाज भनेर रहेको थियो देवी घरती मगरको हो के ल ठिकै छ एकै लाग्ने आवाज अहिलेको लागि भने तपाईँमा आज हामी समीक्षा अधिकारीको आवाजमा सजिएको जुनेलीमा जुनेली रात जुनै प्यारो भयो भन्ने एउटा मिठो शब्द संगीतले भरिएको गीत सुनाउँदैछौ को कसलाई सुनाउन चाहनुहुन्छ
1: अनि सम्पूर्ण साथीहरूको लागि भन्दै छुटिन्छु नमस्ते शुभ दिन
0: बाई बाई उहाँ हुनुहुन्थ्यो धनमायाजी चाहिँ हामीलाई सम्झाउनु भएको थियो फुलचोकदेखि धेरै दिनपछि भन्दै हुनुहुन्थ्यो है अहिलेको लागि भने ढिला नगरी यो समुद्र गीत सँगसँगै हामी विश्राममा जान्छौँ विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ अनि त्यसपछि हामी साथीलाई सहभागी गराउँछौँ हामी सँगै रहनुहोला है त

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
7: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
8: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856348085 सम्पर्क गर्न सकिनेछ।
8: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
9: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
9: अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-62268।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
14: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142533, मोबाइल 9868168187।
15: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
16: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
17: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
15: ए हो र, हस् दाई म आजै जान्छु।
14: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
19: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
16: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
19: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
20: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
21: अनि बीचमा नझर्ने।
20: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
21: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
22: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
23: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
22: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
23: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
22: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
23: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
22: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
23: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
22: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
23: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
22: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
23: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
22: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
24: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
25: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
26: हजुर, दान गरौ।
21: सुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ।
22: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा सुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: दान गरौं, सकेको गरौं, सबैले गरौं।
21: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
1: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
2: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
5: नमस्कार, बिहान 5:25 बजेको ढोरबारा हाइलाइट्समा समाचार दृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। प्रधानमन्त्री र सत्तारूढ़ दललाई विगत हेरेर अगाडि बढ़न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष। सशस्त्रले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न संयुक्त समिति गठन। पोखरा बस पार्क क्षेत्रमा राजमार्ग मापदण्डभित्रका संरचना हटाइने मेयरको भनाई। रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र। र एसियाली खेलकुदको पुरूषतर्फको छनौट, नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। अब पूरा समाचार सुन्नुहोस्। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूलाई विगत हेरेर अगाडि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाइ छ। निर्वाचन आयोगले हिजो काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको हो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजय भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभएको थियो। कार्यक्रममा पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार आयोग र सरकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गराउनु भएको थियो। पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनैतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन हिजो प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महानयाधिवक्ताको कार्यालयका सहनायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान दिएर प्रतिवेदन दायर पारेको हो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान किसिमले आफ्नो पार्टीलाई देशको सशक्त राजनैतिक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्य गर्नुभएको छ। सरकारका काम कार्यवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले जनअपेक्षा अनुसार काम हुन नसके पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको हो। पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट पार्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर उनीहरूका समस्या र मुद्दालाई प्राथमिकताका साथ उठाउने बताउनु भएको छ। पार्टीले संगठन विस्तारको विशेष योजना अघि सारेको छ। घिसिङका अनुसार पार्टीले प्रत्येक वडा र गाउँपालिका तहसम्म आफ्नो उपस्थिति मजबूत बनाउन उज्यालो अभियान सञ्चालन गर्ने तयारी गरेको छ। संगठनलाई जरादेखि नै बलियो बनाउँदै आगामी निर्वाचन मार्फत आफ्नो सरकार स्थापित गर्ने लक्ष्य पार्टीले लिएको छ। युवावर्गलाई लक्षित गर्दै पार्टीले रोजगारी सृजना र लगानीका क्षेत्रमा नयाँ योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको हो। युवालाई देशको अर्थतन्त्र र लगानी प्रवर्धनमा कसरी आबद्ध गराउन सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना निर्माण भइरहेको उहाँले जानकारी दिनुभएको छ। घिसिङले सरकार बाहिर रहे पनि आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताउनु भएको थियो। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पूर्वाग्राही बदनीयतापूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले हिजो निकालेको विज्ञप्ति मा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालेको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने पनि सिफारिश गरेको छ। सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका 780 विद्युतीय गाड़ीको सम्बन्धमा विस्तृत छानबिन गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा मुस्ताङको कोरला नाकाबाट 775 नुवाकोटको पासाङ लामो सड़क खण्डबाट 2 र धादिङको आदमघाटबाट 2 गरी कुल 780 विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका गाड़ीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्राएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्नेछ। छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाड़ी सशस्त्र प्रहरी बलकै निगरानीमा रहनेछन्। पोखरा महानगरपालिकाले पोखरा बस पार्क क्षेत्रको राजमार्ग तर्फ सड़क विस्तारका लागि नापजात शुरू गरेको छ। सेतीपुलको दक्षिणतर्फ निर्माणाधीन नयाँ पुलसँगै जोड़िएको सड़क खण्ड निर्माण र कालोपत्र गर्नका लागि महानगरले शुक्रबार रेखांकन र नापजातको काम अगाडि बढ़ाएको हो। महानगरपालिकाले राजमार्गको केन्द्रबिन्दुबाट 25 मिटर मापदण्ड र थप 2 मिटर सेट ब्याग कायम गरी सड़कका लागि आवश्यक क्षेत्र उपलब्ध गराउने तयारी गरेको छ। यो खण्ड अन्तर्गत पुलसँग सम्बन्धित सड़कको पूर्वतर्फ निर्माण हुन बाँकी भाग र पश्चिमतर्फ पोखरा घरसम्मको सड़क निर्माण तथा कालोपत्रे गर्ने जिम्मा सम्बन्धित निर्माण कम्पनीलाई दिएको हो। निर्माण कार्यलाई गति दिनका लागि सड़कको क्षेत्र र अधिकार खाली गराउने दायित्व महानगरपालिकाको भएकाले नाप जाँच गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। शुक्लागण्डकी नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सहित नीति र कार्यक्रमहरू प्रभावकारी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले सुझाव दिएको छ। शुक्रबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल सहित शाखा अधिकृतहरूसँग आगामी वर्षको बजेट प्रभावकारी बनाउने सम्बन्धमा अन्तर्क्रिया भएका अध्यक्ष हरि खड्काले जानकारी दिनुभएको छ। उहाँले नगरपालिकाले हालसम्म हासिल गरेको प्रगति, आगामी प्राथमिकता र लक्ष्यको विषयमा केन्द्रित भएर छलफल भएको बताउनु भएको हो। राष्ट्रपतिका विभिन्न नेता र कार्यकर्ता सहित पुगेको समूहले नगरपालिकाको सेवालाई चुस्त एवं पारदर्शी बनाउन र प्राकृतिक स्रोतहरूको उचित प्रयोग गर्न सुझाव दिँदै आगामी दिनमा सशक्त खबरदारी र सहकार्य गर्ने जनाएको छ। भानुभक्त बहुमुखी क्याम्पसको विस्तारित बैठक हिजो सम्पन्न भएको छ। क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा शुक्लगण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले क्याम्पसलाई स्पष्ट शैक्षिक योजनासहित अगाडि बढ़ाउन, विद्यार्थीमा नैतिक शिक्षाको विकास गर्न, क्याम्पसका गतिविधिको प्रचार प्रसार गर्न तथा शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्ने धारणा राख्नु भएको छ। जनप्रतिनिधि तथा सहभागीहरूले क्याम्पसको उन्नति र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उपस्थित जनप्रतिनिधि तथा सहभागीहरूले क्याम्पसको उन्नति र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। कार्यक्रमको संचालन क्याम्पस प्रमुख अन्तमान श्रेष्ठले गर्नुभएको थियो। बैठकमा पूर्व संविधान सभा सदस्य एवं पूर्व मन्त्री आशा कोइराला खनाल सहित विभिन्न वडा सदस्यहरूको तथा वडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको चार वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुलापत्र लेख्नु भएको हो। पुटिनलाई लेखिएको खुलापत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख गर्नुभएको छ। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्र शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि नै दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। अन्तिममा खेल समाचार। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा हिजो हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। नेपालले ओमान र मलेसियाले हङकङसँग सेमी फाइनलमा खेल्नेछ। दुवै सेमी फाइनलका खेल आइतबार भोलि हुनेछन्। नेपालले समूह एक विजेता बन्ने क्रममा आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको थियो। यिनै खबरहरूसँगै हामी ढोरबलाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। प्रधानमन्त्री र सत्तारूढ़ दललाई विगत हेरेर अघि बढ़न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। अध्यक्ष कोलमान घिसिङले आफ्नो पार्टीलाई देशको सशक्त राजनैतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष। सशस्त्रले नियन्त्रणमा लिएको गाड़ीबारे छानबिन गर्न संयुक्त समिति गठन। पोखरा बसपार्क क्षेत्रमा राजमार्ग मापदण्डभित्रका संरचना हटाइने मेयरको भनाई। रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र। र एसियाली खेलकुदको पुरूषतर्फको छनौट, नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। हवस् त यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट सधैँको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
8: फुकै खाए चारै मिठो पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन्या पक्कै।
9: यो हो बोनस चाउचाउ।

0: रूपमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850202779।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
6: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
7: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
6: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk-in Department Bhavan Sangai Mobile 98-562-493 ra 98-562-8073.
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: एस दुलेगौडा पोलिक्लिनिकमा यही डेट 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामी स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98-560-31053
5: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
6: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
5: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
6: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 98-560-33-878 प्रशान्त नेउपाने 98-460-26-925
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
8: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
8: हो त है सामान लिन टाढा किन जानु पर्यो र
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
2: ग्राहकको चाहना नै हाम्रो सन्तोष जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98-461-62-220
11: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
12: यी बुढा कुरै नबुझिको नै त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडा